अर्थ भाव दिँदैन। तर कसैले यो सन्देश पढ्छ वा सुन्छ र परमेश्वरको आत्मा यसलाई उसको हृदयमा लागू गरिदिनुहुन्छ, जसले गर्दा उसले विश्वास गर्छ, उसले भरोसा गर्छ, अनि उसले ख्रीष्टमा विश्वास गरेकै क्षणमा ऊ नव जन्म पाएको हुन्छ। विश्वास गर्ने काम सुनेपछि तर्क अनुसारको कदम हो, यो अर्को कालक्रम अनुसारको कदम हुन सक्दैन, तर यो तर्क अनुसारको कदम हो। उहाँमा तिमीहरूले सत्यको वचन अर्थात तिमीहरूको मुक्तिको सुसमाचार सुनेपछि भरोसा गर्यो। यो परमेश्वरको वचनमा मैले जानेको नयाँ जन्मको अर्थको एक उत्तम व्याख्या हो। तपाईं सत्यताको वचन सुन्नुहुन्छ, सत्यको वचन सुन्नुहुन्छ, तपाईँको मुक्तिको सुसमाचार, तपाईँको उद्धारको शुभ सन्देश, अनि तपाईँ ख्रीष्टमा आफ्नो भरोसा गर्नुहुन्छ। आगे दोस्रो खण्डमा भनिएको छ, उहाँमा नै तिमीहरूले विश्वास गरेपछि प्रतिज्ञाको पवित्र आत्माले तिमीहरूमा छाप मार्यो। पवित्र आत्माले तिमीहरूलाई छाप मार्यो। अमित्र, यो त्यस समयमा हुनेछ जब पवित्र आत्माको बप्तिस्माले स्थान दिन्छ। तपाईँ त्यो क्षणमै पवित्र आत्माले बप्तिस्मा पाउनुहुन्छ जुन क्षणमा तपाईँले ख्रीष्टमा भरोसा विश्वास गर्नुहुन्छ आफ्नो उद्धारकर्ता मुक्तिदाताको रूपमा। अनि ख्रीष्टमा विश्वास गरेको क्षणमै तपाईँ पवित्र आत्माले छाप मारिनुहुन्छ। पवित्र आत्माले सबभन्दा पहिले सुन्नलाई कानको ढोका खोल्नुहुन्छ, अनि त्यसपछि विश्वासको रोप्नुहुन्छ। अनि अर्को तर्क अनुसार कदम हो विश्वासीलाई छाप मार्नु। त्यहाँ कोही कोहीले यो प्रश्न गर्दछन् कि परमेश्वर पिताले वा परमेश्वर पुत्रले पवित्र आत्माले छाप मार्ने काम गर्नुहुन्छ कि पवित्र आत्मा स्वयं नै छाप मार्ने काम गर्नुहुन्छ। अमित्र, मेरो विचार अनुसार यो पदमा स्पष्ट छ कि पवित्र आत्मा स्वयं नै छाप हुनुहुन्छ। परमेश्वर पिताले पुत्रलाई क्रूसमा मर्न दिनुभयो, तर पुत्रले आफै स्वयंलाई स्वैच्छिक रूपमा अर्पण गर्नुभयो। यसरी दुवै पिता र पुत्रले दिनुभयो। परमेश्वर पिता र परमेश्वर पुत्रले निश्चित काम गर्न पवित्र आत्मा पठाउनुभयो, तर यो आत्मा हुनुहुन्छ जसले काम गर्नुहुन्छ। उहाँले पापीहरूलाई नवजन्म दिनुहुन्छ, रिजेनेरेट गर्नुहुन्छ, र उही समयमा उहाँले पापीलाई छाप मार्नुहुन्छ। र म सोच्दछु कि आत्मा स्वयंले त्यो छाप हुनुहुन्छ, आत्मा स्वयं नै त्यो छाप हुनुहुन्छ। पवित्र आत्माको छाप मार्ने कामको लागि त्यहाँ दुई उद्देश्यहरू छन्। उहाँले परमेश्वरको रूपको छापको विश्वासीहरूलाई वास्तविकता दिन हृदयमा रोप्नुहुन्छ। तपाईँलाई थाहै होला कि मोहर लगाउने वस्तुमा छाप हुन्छ। मलाई लाग्छ बिल्कुल त्यही नै कुरा पवित्र आत्माले गर्नुहुन्छ। युहन्ना 3:33 भन्छ, जसले उहाँको गवाहीलाई ग्रहण गरेको छ उसले परमेश्वर सत्य हुनुहुन्छ भनी छाप लगाइएको छ। निश्चय नै यो नै यहाँ खास विचार हो। परमेश्वरले आफ्ना निरूपणको विश्वासीमाथि राख्नु भएको छ। अनि छाप लगाउने कामको दोस्रो उद्देश्य हो न्याय सम्मत उचित स्वामित्वको सूचित गर्दछ। दोस्रो तिमोथी 2:19 भनिएको छ, तरै पनि परमेश्वरको जग दृढतापूर्वक खड़ा रहन्छ जसमा यो छाप लागेको छ, प्रभुले उहाँका आफ्ना जनहरूलाई चिन्नुहुन्छ, अनि ख्रीष्टको नाम लिने हरेक जन अधर्मबाट अलग रहोस्। मित्र, उहाँले तपाईंलाई सुरक्षित राख्नुहुन्छ। यसको मतलब यो होइन कि तपाई पापमा रहन सक्नुहुन्छ। यदि तपाई ख्रीष्टको नाम लिने व्यक्ति हुनुहुन्छ भने तपाई अधर्मबाट अलग रहनुहुनेछ। यदि तपाईको जीवनमा यो कुरा छैन

0: मित्र तब तपाईं नवजन्म भएको र छाप लगाइएको जन हुनुहुन्न थियो र हुनुहुन्न। पवित्र आत्मा छाप मोर हुनुहुन्छ र त्यस छापले यो कुराको ग्यारेन्टी निश्चय दिन्छ कि परमेश्वरले हामीलाई सुरक्षित दिनुहुनेछ। हामी उद्धारको दिनसम्म छाप लगाइएका छौं। त्यो दिन आउनेछ, पवित्र आत्माले हामीलाई ख्रिष्टका सुम्पिदिनुहुनेछ। हामीलाई त्यसरी छाप लगाइनु नै अति नै असल कुरा हो। त्यसरी छाप लगाइने कुरा अति नै असल कुरा हो। हामी त्यो रजिस्ट्री पत्र जस्तै हौ जुनले पूर्ण ग्यारेन्टी दिन्छ निश्चित स्थानमा पुर्याउन सुम्पिदिन, किनकि त्यस पत्रमा विशेष रजिस्ट्रको छाप लगाइएको हुन्छ र हुलाक कार्यालयले पोस्ट अफिसले यसको ठिक स्थानमा सुरक्षित रूपमा पुर्याउन सुम्पिदिन ग्यारेन्टी दिन्छ, निश्चय दिन्छ। अहिले हामी चर्च कलिसियाको सुरक्षा गर्ने काममा पवित्र आत्माको तेस्रो र अन्तिम कामको देख्छौ। बैन भनेको त्यो कुरा हो जुन कुनै चीजलाई पूर्ण रूपमा अधिकार गर्नभन्दा पहिल्यै त्यो चीजको निम्ति दिने कुरा हो, चिन्हको रूपमा कि त्यो तपाईँको हो। जुनले यो निश्चित गर्दछ कि त्यो चीज तपाईँको हो, तपाईँले लिइसक्नु भएको छ र केही समय बाद त्यसलाई लानुहुनेछ। अर्को शब्दमा बैन भनेको कुनै चीज मेरो हो भन्ने कुरालाई सूचित गर्ने स्वामित्वको कुरा हो, सूचित गर्न दिने स्वामित्वको कुरा हो, चिन्ह हो। अनि यसको मतलब यो पनि हो कि त्यहाँ अझ केही कुरा पैसा दिनलाई या केही कुरा दिनलाई बाँकी छ। पवित्र आत्मा हाम्रो बहिन हुनुहुन्छ। यो कुरा हामी पद 14 देख्छौ र उहाँलाई हाम्रो चिनो र प्रतिज्ञाको रूपमा दिइएको छ कि आत्मिक आशिषहरूको रूपमा आउनलाई अझ धेरै बाँकी कुराहरू छन्। हामीले पहिले देखिसक्यौं कि हामीसँग पैतृक अधिकार सम्पत्ति छ, त्यहाँ अझ धेरै कुरा आउनलाई बाँकी छ। हामीले सम्पूर्ण आत्मिक आशिषहरू पाइसकेका छैनौ। जब हाम्रो आखिरमा अन्त्यमा सम्पूर्ण उद्धार हुन्छ, हामीले सम्पूर्ण आत्मिक आशिषहरू पाउँदछौ, तब हामीले यो सम्पूर्ण रूपमा पाउनेछौ। त्यो त्यस बेला हुनेछ जब हामी महिमित शरीरमा प्रभु येशु ख्रीष्टसँग स्वर्गमा लगिनेछौ। तबसम्मलाई पवित्र आत्मा हाम्रो बहिनी हुनुहुन्छ जो हाम्रो ग्यारेन्टी हुनुहुन्छ। यो सबै उहाँको महिमाको प्रशंसाको निम्ति हो। भनिएको छ उहाँमा नै तिमीहरूले सत्यको वचन अर्थात तिमीहरूको मुक्तिको सुसमाचार सुनेपछि भरोसा गर्यो, उहाँमा नै तिमीहरूले विश्वास गरेपछि प्रतिज्ञाको पवित्र आत्माले तिमीहरू छाप मार्यो, जो चाहिँ किनिएको सम्पत्तिको छुटकाराको समयसम्म हाम्रो पैतृक सम्पत्तिको बहिनी हुनुहुन्छ उहाँकै महिमाको प्रशंसाको लागि। यो सबै उहाँको महिमाको प्रशंसाको निम्ति हो। अमित्र यो अध्यायमा यो तेस्रो स्तुति प्रशंसाको गीत हो। हामीले देख्यौं कि पाउले त्रिएकको हरेक सदस्यको कामको विचार गरेपछि यो स्तुति प्रशंसा गर्दछन्। यहाँ परमेश्वरको महिमाको प्रशंसा छ कि पवित्र आत्माले हामीलाई नयाँ जन्म दिनुहुन्छ, उहाँ हाम्रा शरण र छाप बन्नुहुन्छ र हामीलाई वास्तविकता दिनुहुन्छ। अहिले यी सारा महिमित सत्यताहरूले पाउलाई प्रार्थनामा लाँदछ। अर्को दिनमा हामी देख्छौं एफिसियन विश्वासीहरूको लागि शक्ति र ज्ञानको निम्ति पाउलको प्रार्थना। प्रभु आफ्नो यो वचन अध्ययनद्वारा आशिष दिउन्।
1: आजको अध्ययनले चाहिँ हामीलाई विशेष रूपमा यो कुरा सिकाएको छ कि ख्रिस्टमा विश्वास गर्ने मानिस आफ्नो उद्धारको विषयमा चाहिँ निराश हुनुपर्ने कुनै पनि कारण छैन। र परमेश्वरले उसलाई चाहिँ पवित्र आत्माद्वारा छाप लगाउनु भएको छ भन्ने कुरा चाहिँ आज हामीले थाहा पाएका छौँ।
2: यो अध्ययनले हामीलाई सम्झाउँछ कि हामीले सत्यको वचन अर्थात् उद्धारको सुसमाचार सुन्यौं, ख्रीष्टमा विश्वास गर्यौं र प्रतिज्ञा गरिएको पवित्र आत्माद्वारा छाप लगायौं। यो परमेश्वरको महान अनुग्रह हो भन्ने सत्यलाई आजको अध्ययनमा हामी थाहा गर्यौं।
1: हजुर, साँच्चै नै दाइ, र पवित्र आत्मालाई चाहिँ हाम्रो उत्तराधिकारको बैना भन्नु अझै आश्वस्त पर्ने कुरा चाहिँ रहेछ। र अहिले हामीले पवित्र आत्मा पाएका छौं भने भविष्यमा परमेश्वरले दिनुहुने पूर्ण उत्तराधिकार पनि निश्चय चाहिँ रहेछ।
2: बिल्कुलै सही कुरा भाइ। अहिले पवित्र आत्माको उपस्थितिमा हामीले अनुभव गर्ने आत्मिक जीवन भविष्यको महिमाको पूर्णता होइन तर त्यसको बैना हो। परमेश्वरले दिनुभएको पवित्र आत्मा उहाँको प्रतिज्ञा पूरा हुने कुराको निश्चयता हो।
1: हजुर, साँच्चै नै राई। र आज हामीले आफूलाई सोध्नुपर्ने प्रश्नहरू चाहिँ के रहेछन् भने, के हामी सत्यको वचन अर्थात् सुसमाचारमा चाहिँ विश्वास गरिरहेका छौं? के हामी ख्रीष्टमा आफ्नो भरोसा राखिरहेका छौं? के हामी पवित्र आत्माको उपस्थितिलाई चाहिँ गम्भीरतापूर्वक लिइरहेका छौं? अनि के हामी परमेश्वरले दिनुहुने भविष्यको उत्तराधिकारको आशामा चाहिँ जिइरहेका छौं त?
2: र आदरणीय श्रोताहरू, आउनुहोस् ख्रीष्टमा विश्वास गरेर उहाँमा स्थिर रहौं, पवित्र आत्माको छाप पाएका मानिसहरूका रूपमा आफ्नो पहिचान सम्झौं, पवित्र आत्मा हाम्रो उत्तराधिकारीको बैना हुनुहुन्छ भन्ने सत्यमा भरोसा गरौं। वर्तमान परिस्थितिले हाम्रो आशा कमजोर नबनाओस्, किनकि परमेश्वरले हाम्रो भविष्य आफ्नो हातमा राख्नु भएको छ।
1: हजुर, साँच्चै नै, हाम्रो उद्धारको निश्चयता चाहिँ आफ्नो भावनामा होइन तर परमेश्वरको प्रतिज्ञा, ख्रीष्टको काम र पवित्र आत्माको छापमा चाहिँ आधारित छ भन्ने सत्य कुरालाई चाहिँ आज हामीले थाहा गर्न पाएका छौँ। र यी सबै कुराहरूलाई चाहिँ हाम्रो हृदयमा हामीले एक गार्दन चाहिँ राखौं।
2: साँच्चै नै, त्यसैले आउनुहोस् पवित्र आत्माको अगुवाईमा जिउँ, उहाँले दिनुभएको आत्मिक जीवनमा बढौं र भविष्यमा पूरा हुने हाम्रो उत्तराधिकारीको आशामा स्थिर रहौं। यी सबै कुराको अन्तिम उद्देश्य परमेश्वरको महिमा हो। त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनका लागि यति नै। फेरि अर्को अध्ययनमा हामी भेट्नेछौ। तबसम्म परमेश्वरको प्रतिज्ञामा भरोसा गर्दै पवित्र आत्माको अगुवाईमा र ख्रीष्टमा स्थिर भएर जीवन बिताऊ।
1: आजको हाम्रो यो एफिसीको अध्ययनलाई यहीँ नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ। र साथै हामी हजुरको माझमा एउटा खुसीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 को दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 97024207997 97042097979।

आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र साथै हामी हजुरको माझमा एउटा खुसीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 को दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौं र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209797 0420979797।

इलाममा सवारी दुर्घटनामा चालकको मृत्यु। झापा गाउँपालिकामा पनि मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु। बोटेको सिबाड़ीमा 677 यातायात मजदूर र 515 ट्रक कन्टेनर बेपत्ता। र भोटेको सिबाड़ीमा जलवायु परिवर्तनको ठूलो भूमिका। 2072 सालको भूकम्प पनि सहायक कारण हुन सक्ने एक अध्ययनको दावी। नमस्कार, साँझ 7 बजेको नेपालवाणी खबरमा स्वागत छ। म सुनिता मगरको खबर अब विस्तारमा। इलामको देउमाई नगरपालिका एकबाट देउरालीतर्फ गइरहेको प्रदेश 1001/3306 नम्बरको बोलेरो सागुत गाउँमा पल्टिँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ। उक्त दुर्घटनामा देउमाई एक चमैताका चालक 35 वर्षीय तीर्थराज बस्नेतको सोही बोलेरोले किच्छेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो। गाउँको भित्री सड़कमा भएको दुर्घटनापछि स्थानीयले प्रहरीलाई खबर गरेकामा त्यसमा चालक मात्रै सवार रहेको पाइएको प्रहरीले जनाएको छ। उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। झापा गाउँपालिका वडा नम्बर 3 आज बिहान भएको मोटरसाइकल दुर्घटनामा परिचालकको मृत्यु भएको छ। कामा चोलीतर्फ जाँदै गरेको BR37Q3949 नम्बरको 125 सिसीको हिरो ग्ल्यामर मोटरसाइकल अचानक आफै अनियन्त्रित भए दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक भारत किशनगंज जनता सिंहेमारी फुटानी बजार बस्ने 28 वर्षका सुल्तान अली गम्भीर घाइते भएका थिए। टाउकोमा गम्भीर चोट लागेका अरीलाई उपचारको लागि बीएनसी अस्पताल बिरतामोड लगिएकामा डाक्टरले चेकजाँच गर्दा बाटोमै मृत्यु भइसकेको जनाएको थियो। मृतकको लास तत्काल सोही अस्पतालमा रहेको र मोटरसाइकल प्रहरी चौकी टागन डुब्बाको नियन्त्रणमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले रहेको जनाएको छ। मोरङको केराबारी गाउँपालिका एक पार्टी गाउँको तेलेङमा पानी भरिएको भाड फोसीमा डुबेर 3 वर्षकी बालिकाको मृत्यु भएको छ। केराबारी गाउँपालिका वडा नम्बर 1 सदस्य टेकबहादुर मगरका अनुसार खेल्ने क्रममा फडिन्द्र मगरकी छोरी दियाना मगरको मृत्यु भएको हो। भदौ 10 रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण 677 जना मजदूर सम्पर्कविहीन भएका र 515 ट्रक तथा कन्टेनर हराएको तथ्याङ्क सार्वजनिक भएको छ। नेपाल ट्रक यातायात व्यवसायी महासंघले यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकतामा बसेको बैठकमा उक्त तथ्याङ्क प्रस्तुत गरेको हो। बाढ़ीबाट भएको मानवीय तथा भौतिक क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्दै महासंघले सम्पर्कविहीन मजदूर र हराएका ट्रक तथा कन्टेनर संख्या अझै बढ़न सक्ने जनाएको छ। बोटेकोशी बाढ़ीबाट सार्वजनिक यातायात तथा ढुवानी क्षेत्रमा ठूलो क्षति पुगेकाले वास्तविक क्षतिको यकिन विवरण संकलन गर्नुपर्ने महासंघको भनाई छ। रोङ गाउँपालिकाले आर्थिक वर्ष 2082/83 166 योजना तथा कार्यक्रम कार्यान्वयन गरेको छ। गाउँपालिकाको असल अभ्यास कार्यक्रममा प्रस्तुत विवरण अनुसार न्यायिक समितिमा दर्ता भएका 23 उजुरी फर्चिट भएका छन्। गाउँपालिकाले 5 करोड़ रूपियाँ लागतको कृषि उपज प्रशोधन केन्द्र निर्माण सम्पन्न गरेको छ। कृषि उत्पादनको प्रशोधन ब्रान्डिङ तथा बजारीकरणसँगै सड़क स्तरोन्नति विद्यार्थी बचत र गुरू किसान कार्यक्रमलाई समेत प्राथमिकतामा राखिएको छ। रोङ गाउँपालिकाको आर्थिक वर्ष 2082/83 सम्मको कुल बेरुजु 22,38,29,920 रूपियाँ पुगेको छ। गाउँपालिकाको वार्षिक समीक्षा 2083 प्रस्तुत विवरण अनुसार आर्थिक वर्ष 2081/82 लेखा परीक्षणमा मात्र 1,45,53,571 रूपियाँ बेरुजु देखिएको छ। गाउँपालिकाले आर्थिक वर्ष 2082/83 चालू र पूँजीगत तर्फ गरी विभिन्न शीर्षकमा बजेट खर्च गरेको छ।
कुशी प्रदेश सरकारले 2083 सालको संविधान दिवस भव्यताका साथ मनाउने क्रममा भएको खुल्ला निबन्ध प्रतियोगितामा भोजपुरको रामप्रसाद राई गाउँपालिकाका दुर्गा प्रसाद नेपाल प्रथम हुनुभएको छ। जलवायु परिवर्तन र विपद व्यवस्थापनमा प्रदेश सरकारको भूमिका विषय प्रतियोगितामा काठमाडौँकी रविना महर्जन द्वितीय र धादिङका सम्राट श्रेष्ठ तृतीय हुनुभएको छ। यसै गरी ओखलढुङ्गाकी निहारिका धमला, शंखसभाकी साबित्रा पन्त, स्वेदी रैटारीकी अनुषा रावत सान्तवना हुनुभएको छ। उहाँहरूलाई असोज 3 गते शहीद रंगशाला विराटनगरमा हुने मूल समारोहमा पुरस्कार प्रदान गरिनेछ। संविधान दिवस 2083 मूल समारोह समितिले निर्धारण गरेको कार्यक्रम बमोजिम सामाजिक विकास मन्त्रालय कोशी प्रदेशले खुल्ला निबन्ध प्रतियोगिता सम्पन्न गरेको हो। प्रतियोगितामा देशभरबाट 264 जना सहभागी भई कोशी प्रदेश सरकारले 3 दिनसम्म भव्यताका साथ संविधान दिवस 2083 मनाउने क्रममा भोलि असोज 2 गते बिहान खेलकुद बोर्डको आयोजनामा खुल्ला म्याराथन प्रतियोगिता र ब्याडमिण्टन प्रतियोगिता हुनेछ। यसै गरी नेपालको संविधान र संघीयता कार्यान्वयन विषयमा वक्तृत्व कला प्रतियोगिता गरिनेछ। संविधान दिवसका दिन असोज 3 गते विराटनगर स्थित शहीद रंगशालामा मूल समारोह हुनेछ। असोज 3 गते बिहान 6:30 बजे आदर्श महावीर विराटनगर अगाडि भेला भएर विभिन्न जात जाति समुदाय तथा वेशभूषाको झाँकीहरूसहित प्रताप फेरि कार्यक्रम गरिनेछ। शहीद रंगशालामा प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यतामा मुख्यमन्त्री हिमन्त कुमार कार्कीको अध्यक्षतामा मूल समारोह हुनेछ। मूल समारोहमा विभिन्न 16 जात जाति समुदाय तथा वेशभूषाको झाँकी प्रतियोगिता हुनेछ। साथै खेल कौशल प्रसिद्ध कलाकारहरूद्वारा राष्ट्रिय गीत प्रस्तुति र पुरस्कार वितरण लगायत कार्यक्रम गरिनेछ। यस्तै असोज 4 गते स्वास्थ्य मन्त्रालयको अगुवाईमा रक्तदान कार्यक्रम तथा पर्यटन वन तथा वातावरण मन्त्रालयको अगुवाईमा वृक्षारोपण कार्यक्रम गरिने भएको छ। कार्यक्रमको समग्र समन्वय तथा अनुगमन आन्तरिक मामिला तथा कानून मन्त्रालयले गरिरहेको छ। नेपाल र तिब्बतको सीमावर्ती क्षेत्र लाङटाङ लिरुङमा गएको विनाशकारी बाढ़ी र हिम पहिरोमा मानव सृजित जलवायु परिवर्तनको प्रत्यक्ष भूमिका रहेको वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन्। इम्पेरियल कलेज लन्डन सहितका अन्तर्राष्ट्रिय शोधकर्ताहरूको समूह वर्ल्ड वेदर अट्रिब्युसनले सार्वजनिक गरेको पछिल्लो अध्ययन अनुसार 5,150 मिटर उचाइमा रहेको पहाड़को ठूलो भाग अचानक फत्किँदा यो विपत्ति निम्तिएको हो। झण्डै 2.2 वर्ग किलोमिटर क्षेत्रबाट 11 करोड़ घनमिटर चट्टान र हिउँ 1400 मिटर तल बछ्रिँदा 5.2 म्याग्निच्युड बराबरको भूकम्पीय कम्पन मापन भएको थियो। अध्ययनकी सहलेखिका तथा जलवायु विज्ञ डाक्टर फ्रेडेरिके ओटोका अनुसार मानवका कारण बढ़ेको तापक्रमले हिमाली क्षेत्रको पर्माफ्रस्ट अर्थात अत्याधिक चिसोले जमेको भूमि पग्लेको छ। यस क्षेत्रमा जुलाई र अगस्त महिनाको तापक्रम सामान्य भन्दा 1.5 डिग्री सेल्सियस बढ़ी थियो भने हिम नदीहरू प्रति वर्ष आधा मिटरका दरले पातलिँदै गएका थिए। यसअघि 2072 सालको भूकम्पले कमजोर बनाएको पहाड़ी फेर अघिल्लो वर्षको अत्याधिक हिमपात र तीव्र रूपमा पग्लेको हिउँको संयुक्त प्रभावले यो घटनालाई अझ भयावह बनाएको प्रतिवेदनमा भनिएको छ। वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रका भौगर्भिक संरचनाहरू अस्थिर बन्दै गएको चेतावनी दिँदै भविष्यमा यस्ता विपदबाट बस्न उच्च हिमाली क्षेत्रको निरन्तर अनुगमन र पूर्व सूचना प्रणालीलाई तत्काल सुदृढ़ बनाउनु पर्नेमा जोड़ दिएका छन्। र हिजो घटेको शेयर बजार आज बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी आज 11.93 अंकले बढ़ेर 2,624.36 बिन्दुमा पुगेको छ। आज लगानी र अन्य बाहेक सबै समूहको उपसूचक बढ़ेकोमा जीवन बीमा समूह 1% भन्दा धेरैले उकालो लागेको छ। आज 177 वटा कम्पनीको शेयर बढ़ेकोमा 85 वटाको घटेको छ। यस्तै 16 वटा कम्पनीको शेयर पनि घटबड़ भएको छैन। आज धौलागिरी लघुवित्तको शेयर झण्डै 12.5% बढ़ेको छ। समग्रमा बजार बढ़ेको दिन हाथवे इन्भेस्टमेन्ट नेपाल र सानीमा लार्ज क्याम्प फण्डको शेयर झण्डै 3% घटेको छ। आज निफ्टीसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 5.38 अर्ब करोड़को कारोबार भएकोमा आज 339 वटा कम्पनीको 1,36,00,000 किता शेयर 5.49 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ।

समाचारको अन्त्यमा मुख्य मुख्य प्रसंग पूर्ण एकपटक. इलाममा सवारी दुर्घटना हुँदा चालकको मृत्यु. झापा गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा परि चालकको निधन. भोटेकोशी बाढ़ीमा 677 यातायात मजदूर र 515 ट्रक कन्टेनर बेपत्ता. र भोटेकोशी बाढ़ीमा जलवायु परिवर्तनको ठूलो भूमिका. 2072 सालको भूकम्प पनि सहायक कारण हुन सक्ने एक अध्ययनको दावी. साँझ 7 बजेको नेपालबाड़ी खबर सकिएको छ. समाचारमा प्राविधिक मनुष्य अधिकारीलाई धन्यवाद दिँदै म सुनिता मगर बिदा हुन्छु. नमस्कार. रेडियो नेपालबाड़ी एफएम सुन्दै गर्नुहोला.

0: toilet bunny a extreme energy drink.
1: हार्दिक निमन्त्रणा कोशी प्रदेश सरकारद्वारा असोज 3 गते विराटनगर स्थित शहीद रंगशालामा माननीय प्रदेश प्रमुख परशुराम थापुङको प्रमुख आतिथ्य थार माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा भव्यताका साथ संविधान दिवस मनाइने भएको हुँदा सो कार्यक्रममा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ।
2: कार्यक्रमहरू असोज 3 गते शनिबार बिहान 6:30 बजे आदर्श माध्यमिक विद्यालय विराटनगर अगाडि भेला भएर वृहत प्रभात फेरी शुरू गरिने, झाँकी प्रदर्शनी, खेल कौशल, प्रसिद्ध कलाकारहरूको प्रस्तुति र पुरस्कार वितरण।
1: संविधान दिवस 2083 मूल समारोह समिति। हार्दिक निमन्त्रणा।
3: संविधान दिवस राष्ट्रिय दिवस मनाऊ नेपाली, घर घरमा दीप प्रज्वलन गरी। संविधान दिवस तथा राष्ट्रिय दिवस 2083 को अवसर जिल्ला समन्वय समितिका प्रमुखज्यूको संयोजकत्वमा भव्यताका साथ विभिन्न रचनात्मक कार्यक्रमहरू गरी मनाउने निर्णय भएको छ। यस सुखद अवसरमा सम्पूर्ण इलाम जिल्लावासी, दाजुभाइ तथा दिदी बहिनीहरू, राजनीतिक दल, संघ संस्था, संचारकर्मी एवं व्यावसायिक महानुभावहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। कार्यक्रमहरू असोज 2 र 3 गते घर तथा कार्यालयमा राष्ट्रिय झण्डा फहराउने र साँझ दीप प्रज्वलन गर्ने, अन्तर सम्वाद कार्यक्रम, नेपालको संविधानको 11 वर्ष, सीमान्तकृत समुदायको मानव अधिकारको सवाल विषयक अन्तर सम्वाद सञ्चालन गर्ने, रोपण कार्यक्रम, फलफूल तथा विभिन्न प्रजातिका बिरूवाहरू रोपण गर्ने, स्वास्थ्य सेवा वितरण, इलाम अस्पतालमा पुगी बिरामीहरूलाई फलफूल वितरण गर्ने, आयोजक संविधान दिवस 2083 मूल समारोह समिति इलाम।

0: खुरित रोग विरुद्ध पाँचौ चरणको खोप सञ्चालन सम्बन्धी अत्यन्त जरुरी सूचना। खुरित रोग फुट एन्ड माउथ डिजिज विश्वको सबैभन्दा सानो विषाणु भाइरसबाट खुरफट्टा जनावर जस्तै गाई भैँसी भेडा बाख्रा बंगुर आदिमा देखा पर्ने सरुवा रोग हो। यस रोगको रोकथाम तथा नियन्त्रणको लागि इलाम जिल्लामा रहेको सबै पालिकाहरूको वडाहरूमा खुरित रोग विरुद्ध खोप कार्यक्रम यही मिति 2083 असोज 2 गतेदेखि 2083 असोज 30 गतेसम्म सञ्चालन भइरहेको हुँदा सबै कृषकहरूलाई आफ्नो पशुहरूमा खोप लगाई खुरित रोग नियन्त्रणमा सहयोग गर्न अनुरोध छ। इलाम जिल्लामा सबै स्थानीय तहमा रहेको पशु सेवा शाखाहरू थप जानकारी बुझ्न परेमा पशु सेवा प्राविधिक मणि कुमार राई मोबाइल नम्बर 98511 36 122 भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलाम। इण्डियन वेलफेयर अन्तर्गत जिल्ला सनिकपोर इलामको अत्यन्त जरुरी सूचना। इण्डियन वेलफेयर इलाममा यही मिति 2083 साल असोज 6 र 7 गते अर्थात 22 र 23 सेप्टेम्बर सन् 2026 सिजनल पेन्सन क्याम्प शुरू हुन गइरहेको छ, जसमा भारतीय राष्ट्रदवास पेन्सन वितरण कार्यालय धरानबाट टोली आउने भएकाले इण्डियन भूपो तथा उहाँका आश्रितहरूको जीवित प्रमाणपत्र संकलन साथै मरुवा केस हेर्ने भएकाले सम्पूर्ण भूपो तथा उहाँका आश्रितहरूलाई जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। साथै नागरिकताको फोटो कपी हालसाले खिचेको पासपोर्ट साइजको फोटो पेन्सनरको फ्यामिली साथमा हुनुहुन्छ भने हालसालेको जोइन्ट फोटो र एक्लै हुनुहुन्छ भने सिंगल रातो ब्याकग्राउण्डको फोटो सहित उपस्थित हुन हार्दिक अनुरोध गर्दछौ। सम्पर्क जिल्ला सैनिक बोर्ड इलाम सेक्रेटरी सम्पर्क नम्बर 98019090002 फोन नम्बर 027520480 जिल्ला सैनिक बोर्ड इलाम। रेबिज विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन हुने बारेको सूचना। इलाम जिल्लाको माइजोकमाई गाउँपालिका र सन्दकपुर गाउँपालिकाका विभिन्न स्थानहरूमा घर पालुवा र छाडा कुकुरहरूलाई रेबिज विरुद्धको निशुल्क खोप कार्यक्रम यही मिति 2083 भदौ 26 गतेदेखि असोज 9 गतेसम्म सञ्चालन हुने भएकाले आफ्नो घरमा पाल्नु भएको वा घर नजिकै रहेका कुकुरहरूलाई उक्त खोप कार्यक्रममा रेबिज विरुद्धको खोप लगाई रेबिज लाग्नबाट बचाऊ। आयोजक रेड पाण्डा नेटवर्क दीपज्योति युवा क्लब इलाम कार्यालय माइजोकमाई गाउँपालिका इलाम सन्दकपुर गाउँपालिका इलाम। के तपाईँ प्लस टू ब्याचलर मास्टर्सको लागि एब्रोड जाने सोचाइमा हुनुहुन्छ? यदि त्यसो हो भने सिवाई रेट 95% माथि रहेको पूर्वी नेपालको उत्कृष्ट शैक्षिक संस्था बिरतामोड एजुकेशन फाउन्डेसनले आफ्नो सेवाहरू इलाम फिकल बुधबारी दुलाबारी सुरुङ्गा तथा बिरतामोड बाज विगत 10 वर्षदेखि निरन्तर प्रदान गर्दै आइरहेको छ। हाम्रो सेवाहरू जापान कोरिया अस्ट्रेलिया माल्टा फिनल्याण्ड युके क्यानाडा युएसए का सम्पूर्ण डकुमेन्टेशन भिसा प्रोसेस करियर काउन्सिलिङ एउटै छानाबाट कोरियन भाषा इपिएस टपिक टपिक 1 र टपिक 2 का ग्यारेन्टी कक्षाहरू जापान भाषा N5 N4 N3 तथा JFT स्किल्स र इन्टरभ्यू का तयारी कक्षाहरू दैनिक भाषा जाँच परीक्षा सुविधा सम्पन्न स्मार्ट कक्षाहरू कोरियामा लामो समयसम्म अध्यापन गराउनु भएका प्रशिक्षकबाट अध्यापन गराउने विद्यार्थी भिसामा जानेहरूलाई कम्प्युटर तथा बारिस्टा क्लासहरू पनि निशुल्क साथै होस्टेलको सुविधा समेत प्रबन्ध गरिएको छ। तपाईँको उज्जवल भविष्यको सारथी बिरतामोड एजुकेशन फाउन्डेसन इलाम सम्पर्क 98 43 43 45 03 98 014 97 497 97 61 44 53 05।
1: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेसिटी स्क्यान सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी रेडिएसन थेरापी सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौँ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड थापा बीएनसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942 023-535-942।
2: पाइल्स फिस्टुला तथा फिसरको उपचार गर्न अब टाढा गइराख्नै पर्दैन। इलाम जिल्लामा नै वरिष्ठ सर्जन डाक्टरद्वारा बिना अपरेशन धमाधम सफल उपचार भइरहेको छ। यदि तपाईँलाई मलद्वार चिलाउने, पोल्ने, दुख्ने, मलद्वारमा मासु पलाएको, मलद्वारबाट रगत तथा पी पाउने, साथै मलद्वार बाहिर निस्केको आदि जस्ता लक्षणहरू देखिएको छ भने एक पटक अवश्य जाँच गराउनुहोला।
3: डाक्टर पाइल्सको असोज 4 गते आइतबार आउँदै हुनुहुन्छ।
2: यस्ता रोगहरू सुन्दा सामान्य जस्तो लागे पनि पछि यसले ठूलो जटिल समस्या निम्त्याउन सक्छ। बेलैमा उपचार गरे ठूलो समस्या र धेरै धनराशि खर्च हुनबाट पनि बच्न सकिन्छ। आधुनिक प्रविधिबाट उपचार गरिने भएकोले दुखाई कम हुने, अस्पताल भर्ना भएर बस्नु नपर्ने तथा उपचार भइरहँदा पनि घरका सामान्य कामहरू गर्न सकिनेछ। इलाम सम्पर्क राजु श्रेष्ठ, माई मेडिकल हल, इलाम बजार, 027-523-165, 98446-15600, 98049-32600।
4: रेड पाण्डाको सुरक्षित बच्चा जन्माउने र हुर्काउने वातावरणको व्यवस्थापन गरौं। अहिलेको समय जेठ मसान्तदेखि भाद्र मसान्तसम्म रेड पाण्डाको बच्चा जन्माउने र हुर्काउने अवधि भएको हुँदा यस माइजोकमा सब डिभिजन वन कार्यालय, सन्दकपुर सब डिभिजन वन कार्यालय, इलाम सब डिभिजन वन कार्यालय, सूर्योदय सब डिभिजन वन कार्यालय, देउमे सब डिभिजन कार्यालयको कार्यक्षेत्र र डिभिजन वन कार्यालय इलाम अन्तर्गत रेड पाण्डाको वासस्थान भएको वन क्षेत्रमा रेड पाण्डाको बच्चा जन्माउने र हुर्काउने कार्यमा अवरोध हुने गरी वन प्रवेश, आवागमन, चरण, दाउरा घाँस संकलन, निगालो, मालिङ्गो तथा अन्य वन पैदावार संकलन, शिकार, ट्रेकिङ जस्ता कुनै पनि किसिमको रेड पाण्डालाई खलल पुग्ने क्रियाकलाप हुन नदिन स्थानीय तह, स्थानीय वन उपभोक्ता समूहहरू तथा संघ संस्थासँग समन्वय गरी स्थानीय स्तरमा व्यापक सूचना प्रवाह, अनुगमन, निरीक्षण र संयुक्त गस्ती गरी रेड पाण्डाको सुरक्षित बच्चा जन्माउने र हुर्काउने वातावरणको व्यवस्थापन मिलाउनु हुन अनुरोध गर्दछौ। रेड पाण्डा नेटवर्क, डिभिजन वन कार्यालय, इलाम, श्री देव ज्योति युवा क्लब पास्टर, इलाम। सूचना सूचना सूचना, सूचीकृत नवीकरण तथा प्रस्ताव आह्वान सम्बन्धीको सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई लामको आर्थिक वर्ष 2083-84 लागि गाई जोन तथा अलैँची जोन विकास सम्बन्धी वार्षिक कार्यक्रम क्रियाकलापहरू स्वीकृत भइ आएकोले उक्त कार्यक्रममा सहभागी हुन चाहने कृषि फर्म, कृषक समूह, कृषि सहकारी तथा कृषि उद्यमीहरूले आफ्नो फर्म सूचीकृत तथा नवीकरण गरी कार्यक्रममा सहभागिताको लागि प्रस्ताव पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। सूचना सम्बन्धी विस्तृत जानकारीको लागि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई इलामको वेबसाइट piuilam.pmamp.gov.np हेर्नुहुन तथा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध छ। कार्यालयको सम्पर्क नम्बर 027-523-808, सूचना अधिकारीको सम्पर्क नम्बर 98-61-63-60-13। इकाई प्रमुख राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई इलाम। हैजा तथा झाडा पखाला नियन्त्रण र रोकथाम सम्बन्धी सूचना। हैजा तथा झाडा पखाला दूषित पानी र खानाबाट सर्न सक्ने रोग हुन्। यसबाट बच्न सबैले विशेष सावधानी अपनाऊ। रोकथामका उपायहरू: सफा तथा सुरक्षित पानी मात्र पिऊ, पानी शुद्धिकरण गरेर मात्र प्रयोग गरौं, खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुने बानी बसालौं, खाना राम्रोसँग पकाएर तातो र ताजा खाने गरौं, खानेकुरा छोपेर राख्ने र झिङ्गा तथा फोहोरबाट जोगाउने, खुल्ला ठाउँमा दिशा पिसाब नगर्ने र शौचालयको प्रयोग गर्ने, घर तथा वरपरको वातावरण सफा राख्ने, झाडा पखला भएमा तुरन्त जीवन जल खुवाउने र प्रशस्त झोल पदार्थ दिने, बच्चालाई झाडा पखला भएमा स्तनपान निरन्तरता दिने, दिशामा रगत आउने, लगातार बान्ता हुने, अत्याधिक तिर्खा लाग्ने, आँखा धसिने, अत्याधिक कमजोरी वा बेहोस हुने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्ने। मुख्य सन्देश: सफा र मालेको पानी पिऊ, साबुन पानीले हात धोऊ, सुरक्षित खाना खाऊ, हैजा तथा झाडा पखला रोकाऊ। स्वास्थ्य
3: कार्यालय इलाम।
5: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो। साविक देवी क्याम्पस हाल इन्द्रचन्द्र क्याम्पस बिर्ता मोडमा बीबीएस प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 का लागि भर्ना खुल्यो। अनुभवी प्राध्यापक अंग्रेजी एवं नेपाली माध्यममा पठन पाठन हुने, न्यून शुल्कमा गुणस्तरीय शिक्षा, छात्रवृत्तिको व्यवस्था, आवश्यक पाठ्य पुस्तक निशुल्क साथै धरोटीमा प्राप्त गर्न सकिने, शान्त र अनुशासित वातावरणमा कक्षा सञ्चालन, मल्टिमिडियाको माध्यमबाट पठन पाठन, एमबीएस कार्यक्रम समेत एउटै प्राङ्गणमा रोजगारी सँगै अध्ययन गर्न सकिने, शैक्षिक भ्रमणको अवसर, विद्यार्थी परामर्श सेवा आदि विशेषता रहेको यस क्याम्पसमा बीबीएस प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ। सम्पर्क इन्द्रचन्द्र क्याम्पस बिर्तामोड छ, सुगम पेट्रोल पम्प दक्षिणपट्टि। सम्पर्क 98526065074, 98624576।

के तपाईँ ठुलो सपना र उज्यालो भविष्य बनाउने ठाउँ खोज्दै हुनुहुन्छ? अब यी सबै सपना साकार पार्छ वाल्मीकि लिंकन कलेज बिरतामोड झापामा। अब करियर ओरिएन्टेड प्रोग्राम बीआईटी बीएचएम बीबीए र एमबीए सीमित सिटमा भर्ना खुला भइसक्यो। ढिलो नगर्नुहोस्, सिट सीमित छ, सफलता असीमित छ। वाल्मीकि लिंकन, सपनाको साथी, भविष्यको बाटो। थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् वाल्मीकि लिंकन कलेज बिरतामोड। सम्पर्क 9815999988023523। वाल्मीकि लिंकन कलेज, तपाईँको भविष्य हाम्रो जिम्मा। बिरतामोड झापा। मनोकामना कलेज बिरतामोडको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी अत्यन्त जरूरी सूचना। कक्षा 12 उत्तीर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना। विगत 27 वर्षदेखि बिरतामोड झापामा संचालित यस मनोकामना कलेजमा बीबीएस प्रथम वर्ष, बीएड प्रथम वर्ष र बीए बीएसडब्ल्यू र मेजर इंग्लिस प्रथम वर्षमा भर्ना खुलिसकेको छ। हाम्रा विशेषताहरू: सुविधा सम्पन्न भौतिक पूर्वाधार, अनुभवी प्राध्यापकहरू, विस्तृत लाइब्रेरी, आन्तरिक परीक्षाहरू। सम्पर्क मनोकामना कलेज बिरतामोड झापा। फोन नम्बर 0351320 मोबाइल नम्बर 9856727952 9846334090। बीबीएस बीएड र बीए बीएसडब्ल्यू नेपाली र अंग्रेजी दुवै माध्यममा पढ़ाई हुने यस मनोकामना कलेज बिरतामोडमा आफ्नो सीट समयमा नै सुरक्षित गर्नुहुन अनुरोध गरिन्छ। मनोकामना कलेज बिरतामोड झापा। अब माता मनोकामना उपचार केन्द्र इलाममा लेजर प्रविधिद्वारा पाइल्स फिस्टुलाको उपचार सेवा उपलब्ध छ। के तपाईँलाई छाला, यौन, मैला निसन्तान तथा छातीमा दागको समस्या छ? यदि छ भने काठमाडौँबाट आउने विशेषज्ञ डाक्टर सत्यम घिमिरे प्रत्येक महिनाको 14 गते आउने हुँदा सम्पर्क गरी स्वास्थ्य उपचार लिनुहोस्। अनुहारको चाया, पोतो, दाग, डनीपोर, एलर्जी, सोरासिस, नङ पाक्ने, दाँत, मैलावरीमा गडबडी, सेतो पानी बग्ने, उत्तेजनामा कमी, स्वप्न दोष, पिपाउने, पिसाब फुल्ने, प्रोस्टेटको समस्या आदि। काठमाडौँबाट प्रत्येक महिनाको 23 गते पेट, पाइल्स, फिस्टुला, फिसर तथा मलद्वार रोग विशेषज्ञ डाक्टर राजीव घिमिरेबाट उपचार सेवा उपलब्ध छ। बिना अपरेशन चारसूत्र विधिबाट सम्पूर्ण मलद्वार सम्बन्धी ग्यारेन्टीका साथ उपचार गरिन्छ। कब्जियत, मासु पलाएको, बेर्नु निस्किने, मलद्वार वरिपरि फोकाफोकी आउने, चिलाउने, दुख्ने, बोल्ने, दिशा गर्दा रगत आउने आदि। यहाँ अत्याधुनिक मेसिनद्वारा मुसाकुठी, खेल, दाग नदेखिने गरी निकालिन्छ। एक्सरेमा देखिएको छातीको दागको औषधि पनि उपलब्ध छ। जाड रक्सी, खैनी, चुरोट, छुटाउने तथा मोटाउने औषधि उपलब्ध छ। पानी ट्याङ्की सिलिगुडीको सम्पूर्ण सेवा अब इलाम बजारबाट उपलब्ध छ। सम्पर्क माता मनोकामना उपचार क्लिनिक इलाम बजार, सिद्धार्थ ब्याङ्क भएको घरको तल्लो तल्लामा, आइएमको पछाडि पट्टिको सटरमा। फोन नम्बर 0275248063, मोबाइल नम्बर 9856216050।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। ग्यासको अतिरिक्त ढुवानी शुल्क हट्यो, अब सिलिण्डरको मूल्य 2060 रूपियाँ भन्दा बढ़ी लिएमा कार्यवाही हुने, अख्तियारमा एक वर्षमै 40,000 भन्दा बढ़ी उजुरी, स्थानीय तह विरूद्ध धेरै।
1: यस अवधिमा कायम कुल उजुरी मध्ये तहगत आधारमा हेर्दा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै अर्थात 20,025 वटा 49% रहेका छन्।
0: बिग्रिएका सड़कको गुनासो अब मोबाइल एपबाटै। विपदका कारण सम्पत्ति विवरण बुझाउन नसकेका कर्मचारीलाई थप 30 दिनको समय। मेलम्चीका पीड़ितको माग सम्बोधन गर्न सरकारलाई सांसदको आग्रह।
2: मेलम्ची बाढ़ीबाट र मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित पीड़ितहरू सरकारले पटक पटक करिब 1 दर्जन पटक विभिन्न सम्झौताहरू गरेको छ, अविलम्ब उहाँहरूलाई बोलाएर कार्यान्वयन गरियोस्।
0: भिजिट भिसाको दुरूपयोग बढ़ेको भन्दै सरकारको ध्यान आकर्षण। प्रधानमन्त्री दैविक प्रकोप मार्फत खर्च भएको रकमको पारदर्शिताको माग। कांग्रेसमा महाधिवेशनको सरगर्मी, सबै पक्षलाई समेट्ने निर्णय।
3: अरू केमा लचकता राख्नुपर्ने हो, अरू यसलाई कसरी लिएर जानुपर्ने हो भन्ने कुराको सन्दर्भ मैले काम गर्छु, मैले काम मिलाएर लिएर जान्छु, यसमा म नेताहरूलाई आग्रह गर्छु।
0: र एसियन गेम्स अन्तर्गत महिला भलिबलको दोस्रो खेलमा पनि नेपाल पराजित, जापान र इण्डोनेसिया एक खेल अगावै क्वार्टर फाइनलमा।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: एक वर्षमा अख्तियारमा परेको 40,000 भन्दा बढ़ी उजुरीले सार्वजनिक सेवामा सुशासनको चुनौती अझै गम्भीर रहेको प्रश्न देखाउँछ। कुल उजुरीको झण्डै आधा स्थानीय तह विरूद्ध पर्नुले जनताले स्थानीय सरकारबाट पारदर्शिता र जवाफदेहिताको अपेक्षा गरेको र स्थानीय तहमा धेरै भ्रष्टाचार भएको प्रश्न हुन्छ। अब भ्रष्टाचार नियन्त्रणलाई कागजी प्रतिवेदनमा सीमित नराखी उजुरीको कारण पहिचान, दोषीमाथि कार्यवाही र प्रणालीगत सुधारमा ध्यान दिनु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष 2082-83 40,542 उजुरी परेका छन्। तीमध्ये 49.03% अर्थात 20,025 वटा उजुरी स्थानीय तह विरूद्ध छन्। स्थानीय तहमध्ये काठमाण्डु महानगरपालिका विरूद्ध सबैभन्दा धेरै 441 उजुरी परेको छ। संघीय सरकारतर्फ भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय र प्रदेशतर्फ मध्य प्रदेश विरूद्ध सबैभन्दा धेरै उजुरी परेको आयोग जनाएको छ। आयोगले एक वर्षमा 175 वटा मुद्दा दायर गर्दै 990 प्रतिवादी विरूद्ध 5,23 करोड़ रूपियाँ भन्दा बढ़ी बिगो मागवादी गरेको छ। प्राप्त उजुरी मध्ये 80.37% फर्स्योट गरिएको प्रतिवेदनमा उल्लेख गरेको छ। यस अवधिमा आयोगले सर्वोच्च अदालतमा 104 वटा पुनरावेदन र 3 वटा पुनरावलोकन निवेदन सहित दर्ता गरेको छ। आयोगले भ्रष्टाचार नियन्त्रण केवल अख्तियार को मात्र जिम्मेवारी नभई यसप्रति समाजकै दृष्टिकोण परिवर्तन गर्नुपर्ने आवश्यकता औल्याएको छ। उजुरी फर्चेटमा लाग्ने समय घटाउने र अनुसन्धान तथा अभियोजनको गुणस्तर सुधार गर्ने प्रयास भइरहेको आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले बताउनुभयो।
1: यस अवधिमा कायम कुल उजुरी मध्ये तहगत आधारमा हेर्दा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै अर्थात 20,025 वटा 49% रहेका छन् भने संघसँग सम्बन्धित 15,512 वटा 33.98% र प्रदेशसँग सम्बन्धित सबैभन्दा कम अर्थात 5,305 वटा 12.99% उजुरी दर्ता भएका छन्।
5: दायर मुद्दा मध्ये सबैभन्दा धेरै सार्वजनिक सम्पत्ति हानि नोक्सानी सम्बन्धी 56 वटा मुद्दा छन्। त्यसपछि घुस, रिश्वत, गैर कानूनी लाभ वा हानि, नक्कली शैक्षिक प्रमाणपत्र र गैर कानूनी सम्पत्ति आर्जन सम्बन्धी मुद्दा रहेका छन्। काठमाडौँ उपत्यकामा बिग्रिएका संघीय सड़क बारे अब नागरिकले मोबाइल एपबाटै गुनासो र सुझाव दिन सक्ने भएका छन्। सड़क डिभिजन काठमाडौँले सड़क सुझाव एप औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो। सफल परीक्षणपछि सञ्चालनमा ल्याएको एप मार्फत उपत्यकाका संघीय सड़कमा देखिएका खाल्डाखुल्डी, सड़क बिग्रिएको अवस्था तथा मरमत सम्बन्धी गुनासो दर्ता गर्न सकिनेछ। एपमा दर्ता गरिएको गुनासोको समाधान प्रक्रिया र अवस्था पनि नागरिकले आफै हेर्न सक्नेछन्। गुनासो सम्बोधन भएपछि त्यसको जानकारी समेत एप मार्फत प्राप्त हुने सड़क डिभिजन काठमाण्डुले जनाएको छ। हाल एप मार्फत काठमाण्डु उपत्यकाभित्र रहेका करिब 472 किलोमिटर संघीय सड़क सम्बन्धी गुनासो तथा सुझाव दर्ता गर्न सकिनेछ। संघीय सड़कको जिम्मेवारीमा नपर्ने सड़कबारे उक्त सड़क कुन निकाय अन्तर्गत पर्छ भन्ने जानकारी समेत उपलब्ध गराइनेछ। नेपाली कांग्रेसले आगामी 15 महाधिवेशनमा पार्टीका कुनै पनि सदस्यलाई सहभागी हुनबाट वञ्चित नहुने गरी सांगठनिक व्यवस्था गर्ने निर्णय गरेको छ। आज बसेको केन्द्रीय कार्यसमिति बैठकपछि पार्टी प्रवक्ता देवराज चालिसले महाधिवेशन प्रक्रियामा जोड़िएका सबै सदस्यलाई सहभागी गराउने व्यवस्था मिलाइएको जानकारी दिनुभयो। वहाँका अनुसार गत भदौ 28 गतेको बैठकले सदस्यता नवीकरण गरेका र अधिवेशन प्रक्रियामा सहभागी भएका सबै सदस्यलाई महाधिवेशनमा समेट्ने निर्णय गरिसकेको छ। कांग्रेसले पूर्व सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई पनि आगामी महाधिवेशनमा सक्रिय रूपमा सहभागी गराउने व्यवस्था गरेको जनाएको छ।
6: हामी छलफल पनि गर्छौं, एक पनि हुन्छौं, एक भएर पनि देखाउँछौ। यो काँग्रेसको ऐतिहासिक हो, यसैको हाम्रो परम्परामा योभन्दा अगाडि पछि विकसित भएको राजनीतिक घटनाक्रम। अब हामी 15 महाधिवेशनको सन्धिकट छौ, 3 गतेदेखि हाम्रो वडा अधिवेशन प्रारम्भ हुँदैछ। यो बीचमा पार्टीका कोही पनि साथीहरू नछुटु, पार्टीमा सम्पूर्ण रूपमा एकताका साथ सहभागी हुने वातावरण बनोस् भन्ने उद्देश्यले विभिन्न चरणमा केही असन्तुष्ट नेताहरूसँग पनि हामीले कुराकानी गर्यौं। हामीले बारम्बार के भनिआएका हौं भने यो पार्टीमा विवाद होइन, असन्तुष्टि छ, किनकि पार्टी एउटै छ, आज पनि एउटै छ, भोलि पनि एउटै रहिरहनेछ।
5: यसैबीच नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको 15 महाधिवेशनलाई लक्षित गर्दै सबै पक्षलाई समेटेर अघि बढ़न आफू हैदसम्म लचक हुन तयार रहेको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीभित्रको आन्तरिक मतभेदलाई थाती राखेर वृहत्तर हितका लागि लचकता अपनाउन निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष र सम्पूर्ण नेताहरूलाई आग्रह गर्नुभयो।
3: मेरो आदरणीय नेता शेरबहादुर देउवा लगायतको नेतालाई मेरो अनुरोध छ, अब यसमा पछि यो यहाँ सँगै बसेर अधिवेशन गर्नु नपर्ने वा छुट्टै अरू केही गर्नुपर्ने कुनै पनि अवस्था पनि छैन, कारण पनि छैन। त्यसै सबै सँगै जोडियौं। त्यसका निम्ति मैले मेरो तर्फबाट गर्नुपर्ने अरू कुरा गर्नु पनि म तयार छु, किनभने म पार्टीको जिम्मेवारी भएपछि मैले त्यसलाई थप समेटेर लिएर जाने कुराहरूको सन्दर्भमा मैले अरू केमा लचकता राख्नुपर्ने हो, यसलाई कसरी लिएर जानु भन्ने कुराको सन्दर्भमा मैले काम गर्छु, मैले काम मिलाएर लिएर जान्छु। यसमा म नेताहरूलाई आग्रह गर्छु, पछि असो 3-4 गति अधिवेशनमा भाग नलिउँ र त्यसपछि गइसकेपछि भनेर भन्नुभएको छ। म तपाईँलाई अनुरोध गर्न चाहन्छु, तल बस्ने तल गाउँमा बसेको वडामा बसेको साथीहरूले आज कसैले मेरो कुरा सुन्नु भएको छ भने तपाईँहरूले पक्कै पनि विवेक पुर्याउनुहुन्छ, यो अधिवेशनमा भाग लिनु नपर्ने वा चाहिँ पार्टीको एकताको लागि पहल नभएको भनेर भन्नु पनि एउटा ठाउँ पनि छैन। त्यसकारणले गर्दा कोही पनि साथीहरू अलमलमा नरहनु होला।
5: यसैबीच लामो तिक्तता बीच कांग्रेस संस्थापन इतरका केही नेताहरू आजको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएका छन्। महाधिवेशन नजिकिँदै गर्दा पूर्व सभापति शेरबहादुर देउवा पक्षका केही नेताहरू बैठकमा सहभागी भएका हुन्। बैठकमा सहभागी कांग्रेस नेता डीना उपाध्यायले पार्टीलाई एक ढिक्का बनाएर अघि बढ़न सहमति आवश्यक रहेको बताउनुभयो।
7: अहिलेको वर्तमान पार्टी सभापति गगन कुमार थापाले हिजो हामीले उठाउँदै आएको उत्तर पक्षमा रहेर उठाउँदै आएका विषयवस्तुहरूलाई जिल्ला जिल्लामा त्यो कुराहरू अब साथीहरू लागिसक्नु भएको अवस्था छ। अझै पनि मैले पनि अनुरोध गरेँ पार्टी सभापति गगन थापाज्यूलाई, आदरणीय उहाँले पनि भन्नुभयो, आदरणीय शेरबहादुर देउवाज्यूले उद्घाटन गर्ने वातावरण बनाउँछु भन्नुभएको छ। यो कुरालाई मैले एकदमै हार्दिकताका साथ पनि लिएको छु र पार्टी सभापति शेरबहादुर देउवाले यो महाधिवेशनको उद्घाटन गर्नुहुन्छ भन्ने पनि मलाई पनि त्यो आशा विश्वास पनि जागेको छ।
5: काठमाडौँ उपत्यकामा एलपी ग्यासको मूल्य पुनः साबिकै कायम हुने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघले आजदेखि प्रति सिलिण्डर 2060 रूपियाँ भन्दा बढ़ी नलिन ग्यास उद्योगीलाई निर्देशन दिएको छ। कृष्ण भीर क्षेत्रमा पृथ्वी राजमार्ग अवरूद्ध भएपछि काठमाण्डुमा ग्यास ल्याउन उद्योगीहरूले वैकल्पिक बाटो प्रयोग गर्नु परेको थियो। वैकल्पिक मार्गबाट ढुवानी गर्दा लागत बढ़ेपछि ग्यासको मूल्यमा प्रति सिलिण्डर 105 रूपियाँ 38 पैसा थप गरिएको थियो। उपत्यकामा एलपी ग्यासको मूल्य पुनः साबिकै कायम हुने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघले आजदेखि प्रति सिलिण्डर 2060 रूपियाँ भन्दा बढ़ी नलिन ग्यास उद्योगीलाई

0: 65 रुपियाँ 38 पैसा पुगेको थियो। तर अवरुद्ध सड़क खण्डमा वैकल्पिक ट्र्याक निर्माण गरी यातायात सञ्चालनमा आएपछि ग्यासका बुलेटहरू पुनः नियमित रूपमा काठमाडौँ आउन थालेका छन्। अब वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था अन्त्य भएकाले अतिरिक्त ढुवानी शुल्क हटाइएको संघले बताएको छ। प्राकृतिक विपदका कारण तोकेको समयमा सम्पत्ति विवरण बुझाउन नसकेको सरकारी कर्मचारीलाई सरकारले थप 30 दिनको समय दिएको छ। रसुवाको भोटेकोसी क्षेत्रमा आएको बाढ़ीका कारण सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेका स्थानमा कार्यरत कर्मचारी तथा उद्धार राहत र व्यवस्थापनका लागि काजमा खटिएका कर्मचारीलाई यो सुविधा दिएको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको राष्ट्रिय किताबखानाले भदौ 30 गतेदेखि लागू हुने गरी सम्पत्ति विवरण बुझाउने म्याद थप गरेको जनाएको छ। अब सम्बन्धित कर्मचारीले असोज 28 गतेसम्म विवरण पेश गर्न सक्नेछन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले मानव व्यस्पीखन राहत रकमको पारदर्शिता मेलम्चीका पीड़ित तथा बाढ़ी पहिरो प्रभावित बाल बालिकाको शिक्षा सहितका विषय उठाएका छन्। राष्ट्रपतिका सांसद अमृता विकले भिजिट भिसाको दुरूपयोग गर्दै दलित महिलालाई रोजगारीको प्रलोभनमा खाड़ी मुलुक पुर्याएर बेचबिखन हुने गरेको भन्दै संलग्नमाथि छानबिन र कार्यवाही गर्न माग गर्नुभयो। एमाले सांसद रिंगला यादवले प्रधानमन्त्री राहत कोषमा जम्मा र खर्च भएको रकम तथा वास्तविक लाभग्राहीको विवरण सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो। यसै गरी नेकपाका प्रमुख सचेतक युवराज दुलालले मेलम्ची खानेपानी आयोजनाका प्रभावित र स्थानीय भेन्डर्सका माग तत्काल सम्बोधन गर्न तथा सड़क निर्माणका बहुवर्षीय ठेक्का अघि बढ़ाउन आग्रह गर्नुभयो। एमाले सांसद टुका भद्र हमालले बाढ़ी पहिरोले क्षतिग्रस्त विद्यालयको पुननिर्माण तत्काल गर्न र विद्यालय खोल्न नसक्ने अवस्थामा बाल बालिकाका लागि वैकल्पिक सिकाइको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले विपदपछि राहतसँगै दीर्घकालीन पुननिर्माण र शिक्षा नागरिकको जीवनयापन सहज बनाउने काममा सरकारको ध्यान जानुपर्ने जोड़ दिएका छन्।
1: मेलम्ची बाढ़ीबाट र मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित पीड़ितहरू सरकारले पटक पटक करिब एक दर्जन पटक विभिन्न सम्झौताहरू गरेको छ। अविलम्ब उहाँहरूलाई बोलाएर कार्यान्वयन गरियोस् र यो समस्या समाधान गरियोस् भन्ने जोरदार माग गर्दछु।
2: यो संकटको घड़ीमा नेपालीहरूको अभूतपूर्व एकता र मनकारी भावनाले प्रधानमन्त्री राहत कोषमा ठूलो रकम संकलन भएको छ। बाढ़ी प्रभावित स्थानीय तहमा सरकारले ठूलो रकम निकासा गरेको हामीले संचार माध्यममा सुनिरहेका छौं। तर सरकार त्यो रकम दिएको घोषणा गर्नु ठूलो कुरा होइन। मेरो प्रश्न यो हो कि त्यो रकम वास्तविक पीड़ितसम्म कति पुग्यो? म सरकारसँग माग गर्न चाहन्छु, राहत कोषमा जम्मा भएको रकम, खर्च भएको रकम र लाभग्राहीको यथार्थ विवरण सार्वजनिक गरियोस्।
3: पर्यटक वा भ्रमण प्रयोजनका लागि भिजिट भिसा निकालिए पनि वास्तविक उद्देश्य घरेलु कामदार वा अन्य श्रममा गैर कानूनी रूपमा लगाउने रहेको देखिन्छ। विदेश पुगेपछि धेरै महिलाहरूको राहदानी नियन्त्रणमा लिने, परिवारसँग सम्पर्क गर्न नदिने, तलब नदिने, मानसिक तथा शारीरिक यातना दिने, श्रम शोषण गर्ने तथा कतिपय अवस्थामा बेचबिखन समेत हुने गरेको गम्भीर जानकारी प्राप्त भइरहेको छ। विशेष गरी दलित समुदायका महिलाहरू आर्थिक अभाव, अशिक्षा, सामाजिक विभेद तथा वैदेशिक रोजगारी सम्बन्धी प्राप्त जानकारीको कमीका कारण यस्ता मानव तस्करी गिरोहरूको सजिलो निशाना बन्न पुगेका छन्।
0: साझा खबरमा अब खेल खबर। जापानको आइची नागोयामा जारी 20 एसियन गेम्स अन्तर्गत महिला भलिबलको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। क्वार्टर फाइनलको सम्भावना कायम राख्न जित्नुपर्ने खेलमा नेपाल इण्डोनेसियासँग 3-0 सोझो सेटमा पराजित भएको हो।
4: रसुवा बाढ़ी पीड़ितका आफन्तले उद्धार गरिएकाको जानकारी कहाँ पाउने?
5: अहिले चाहिँ राष्ट्रिय विपद प्राधिकरण, जोखिम न्यूनीकरण प्राधिकरणले चाहिँ प्रत्येक दिन उहाँहरूले चाहिँ यो हामीले खोजी गरेर लिएर आएका व्यक्तिहरूको विषयको चाहिँ उहाँहरूले विवरण अपडेट गर्नुभएको छ। यहाँहरूले चाहिँ प्राधिकरणको वेबसाइटमा गएर उहाँले त्यहाँबाट पनि हेर्न सक्नुहुन्छ।
4: कृष्णवीरमा सड़क बनेसँगै राजमार्ग खुल्यो, ओभरटेक नगर्न आग्रह, विशेष श्रृंखला मिलिजुली नेपाली र समसामयिक कानून संशोधनका लागि सांसदको भूमिका। हेलो सांसद पनि बाँकी नै छ। सीआईएनको साझा

0: नम्बर सुन्दै गर्नु होला।
1: प्यास फिर्ता लिनु भए त एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
3: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
2: ओहो, तिमी त घरको खाने भएछौ नि।
4: के को सरसल्लाह हो दुईजनाको?
3: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
4: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
2: ए हो र राम सर, म पनि अब बजारिया बनी बना खाना छोड्न सक्छु होला र?
4: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
5: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
7: सरकारले अस्थायी आवासमा बस्न नचाहने रसुवाबाड़ी प्रभावितलाई महिनाको कम्तीमा 15,000 रूपियाँ दिने भएको छ। तपाईले यो रकम पाउन के गर्नुपर्छ बताउँदै हुनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत।
8: अस्थायी आवासमा बस्न नचाहने र आफू आफ्नै किसिमले बन्दोबस्त गर्ने हो भने चाहिँ उहाँहरूको लागि चाहिँ एउटा परिवार जुनमा चाहिँ चारजना सदस्य हुनुहुन्छ भने 15,000 र प्रत्येक परिवारमा एकजना थप सदस्य हुनुभयो भने चाहिँ 2,000 दरले थप हुँदै जान्छ मासिक रूपमा र बढीमा यो 6 महिनासम्मको लागि मात्र दिइन्छ। पहिला हामीले अस्थायी आवासका 50,000 रुपियाँको चाहिँ 25,000 गरेर दिन्थ्यौँ, त्यही बापतै हो यो चाहिँ अस्थायी आवासलाई नदिने, भाडा स्वरूप चाहिँ यो पैसा दिने हो। केन्द्रीय विपद व्यवस्थापन कोषबाट जिल्ला विपद व्यवस्थापन कोष हुँदै पालिकासम्म पनि पुग्ने जुन प्रोसेस थियो अहिले अब ठ्याक्कै प्रोसिडियर चाहिँ फाइनल हुँदैछ। त्यही भएको र पहिलाको जस्तो जिल्ला हुँदै पालिका हुँदै लाभग्राहीको खातामा जाने पनि हुन सक्छ, केन्द्रबाटले पैसा हालिदिएर अनि पालिकाबाट चाहिँ सिधै प्रभावितहरूको खातामा जाने व्यवस्था नै हुन सक्छ।
7: तपाईँको परिवारमा चारजना भन्दा बढी सदस्य हुनुहुन्छ भने प्रति सदस्य 2,000 रूपियाँ थप पाउनुहुनेछ। पहिरोपछि बन्द कृष्णभीरको सड़क आजबाट सञ्चालनमा आएको छ, तर तपाईँले यो सड़क प्रयोग गर्दा विशेष सावधानी अपनाउनुपर्छ। नागढुङ्गा मुगलिङ सड़क आयोजना पश्चिम खण्डका प्रमुख सजना अधिकारी,
9: आजबाट चाहिँ हामीले सम्पूर्ण खाले सवारी साधनहरूलाई चाहिँ दुवैतर्फ यातायात सुचारू भएको छ। कृष्णभीरमा यात्रा गर्ने बेलामा चाहिँ सवारी चालक र यात्रुहरूले चाहिँ एकदमै भुल्नै नहुने भनेको चाहिँ अब यो पहिल्यैदेखिको पहिरो जोखिम क्षेत्र हो। अहिलेलाई चाहिँ तत्काल हामी यातायात सुचारू गराउनको लागि सडक निर्माण गरेका छौँ। हामीले सकेसम्मको ट्राफिक व्यवस्थापनका चिन्हहरू पनि राखेका छौँ। डाइभर्सनको रूपमा मात्रै सडक निर्माण गरेको कारणले चाहिँ ग्राभल सकेसम्मको मात्रै छ, अन्तर्वस्तु कालो पत्री गरिसकेको छैन। त्यो कारणले चाहिँ अब ट्राफिक नियमहरू पालना गरेर ओभरटेक पनि गर्नु भएन, अब आफ्नो स्पिडको पनि कन्ट्रोल गर्नु पर्यो। ग्राभल सर्फेस हुँदाखेरि चाहिँ अब अन्तर्वस्तु पनि चलाउन चाहिँ अलिक भएन। ट्राफिक साइन बोर्डहरू राखिएको छ, अब पहिरो जोखिम क्षेत्र भन्ने बोर्ड पनि राखेका छौँ, स्पिड लिमिटको पनि बोर्ड छ, साथै अब ओभरटेक नगर्नु भन्ने बोर्ड लगायत अन्य पनि छन्। पहिरोको चाहिँ सम्भावना रहि नै राख्छ, अब यो कृष्णभीर त झन् पहिलेदेखि नै एक्टिभ पहिरोको समावित एरिया नै हो, त्यसैले चाहिँ अब यात्रुहरूलाई जानकारी होस् भनेर पहिरो जोखिम क्षेत्र भनेर हाम्रो सडकको दुवैतर्फ चाहिँ बोर्ड राखेका छौँ।
7: कृष्णभीर सड़क खण्डमा ओभरटेक नगर्न ट्राफिक संकेतहरूको राम्रोसँग ख्याल गरेर यात्रा गर्न सुझाव दिँदै हुनुहुन्थ्यो नागढुङ्गा मुगलिङ सड़क आयोजना पश्चिम खण्डका प्रमुख सजना अधिकारी। रसुवा बाढ़ी प्रभावित क्षेत्रमा अझै खोज तथा उद्धारको काम चलिने रहेको छ। उद्धार गरिएकालाई आफन्तले कसरी भेट्न सक्छन् भनेर हामीले गृह मन्त्रालयका प्रवक्ता आनन्द काफलेलाई सोधेका छौं।
0: अहिले चाहिँ राष्ट्रिय विपद प्राधिकरण जोखिम न्यूनीकरण प्राधिकरणले चाहिँ प्रत्येक दिन उहाँहरूले चाहिँ यो हामीले खोजी गरेर लिएर आएका व्यक्तिहरूको विषयको चाहिँ उहाँहरूले विवरण अपडेट गर्नुभएको छ। यहाँहरूले चाहिँ प्राधिकरणको वेबसाइटमा गएर उहाँले त्यहाँबाट पनि हेर्न सक्नुहुन्छ। त्यो विवरण चाहिँ सम्बन्धित जिल्ला प्रशासन कार्यालयको जिल्ला आपतकालीन केन्द्र सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूबाट प्राप्त भएको डाटाहरूलाई फिल्टर गरेर उहाँले निकाल्नुहुन्छ। त्यो विवरणमा आफ्नो मानिस पर्नु भएको छ या छैन भन्ने कुरा चाहिँ यहाँहरूले निर्गोल गरिसकेपछि त्यो अनुसार चाहिँ जस्तो त्यो कुन जिल्ला प्रशासन कार्यालयबाट उहाँको नामावली प्राप्त भएको थियो, उहाँ त्यसपछि उहाँलाई कतातिर पठाइएको थियो भन्ने कुरा चाहिँ त्यसरी जानकारी हुन्छ। जस्तो कसैलाई चाहिँ त्यो लिस्टमा छ, उहाँलाई हस्पिटलमा उपचार गरिरहनु भएको अवस्था छ भने त्यो लिस्ट चाहिँ कुन जिल्लाबाट आएको भन्ने कुरा त सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई थाहा हुन्छ।
7: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सम्बन्धित जिल्लाको प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको फेसबुक पेज वेबसाइटबाट खोज उद्धार तथा राहत सम्बन्धी जानकारी लिन सकिन्छ। तपाई पनि बाढ़ी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सांसदको सिकाई निरन्तर जारी रहने,
10: मैले चाहिँ हजुरलाई कहाँ भन्छु, जुन दिन नागरिक मान्छेले हामीले चाहिँ सिक्न मैले सबै कुरा जानेको छु सर्वगुण सम्पन्न छु भने हाम्रो अस्तित्व राम्रो समय सकिन्छ जस्तो लाग्छ मलाई। चाहिँ हामी जीवन नै सिकायो, मैले मबाट पनि कसरी सिकिराख्नु भएको हुन्छ।
5: हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब हेलो सांसद।
12: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग दाङ क्षेत्र नम्बर 3 निर्वाचित सांसद कमल सुविदी हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिसज्यू।
13: नमस्ते।
12: क्षेत्र नम्बर 3 नागरिकलाई कार्यकाल भरिमा म यो चाहिँ दिने मेरो एउटा योजना छ, सपना छ, त्यसको लागि म लागिरहेको छु भन्ने कुरा चाहिँ के हो?
13: पाछा पत्रमा पनि भनेको थिएँ, जस्तै कानूनको हिसाबले हेर्नु भने मैले 2 कानूनलाई इन्डिकेट नै गरेको थिएँ। एउटा सार्वजनिक खरिदिएन होइन, यो यस्तो अहिलेको कानूनले चाहिँ खासै हुन सक्दैन है, किनभने हाम्रो यो सुईदेखि जहाजसम्म एउटै कानूनबाट चाहिँ हामीले काम गर्नु पर्दाखेरि चाहिँ त्यति सहजता छैन भन्ने थियो। त्यो सरकारले अध्यादेश मार्फत सार्वजनिक खरिदलाई त संशोधन पनि गर्यो, तर मेरो पनि संशोधन थियो भन्नुको अर्थ मैले आफ्नो साइडबाट पनि संशोधन राखेको थिएँ।
12: दोस्रो कानून चाहिँ
13: होइन, त्यसपछि अर्को चाहिँ यो निजामती सेवा ऐनको विषयमा सँगै हिसाबले गर्नुपर्ने। अहिले पनि हामीले त्यो संविधान पछाडिको अवस्थालाई हेऱ्यो भने त्यहाँ ठूलो सुधार गर्नुपर्ने छ, किनभने सरकारको स्थायी संयन्त्र त बेरुकेसी हो नि त। सो त्यहाँ रिफर्म नगरेसम्म चाहिँ सुशासन र डेलिभरीको रिफर्म त फेरि कुरा त हामी दिन सक्दैनौँ। भनेपछि त्यो कानूनमा काम गर्नुपर्ने छ र त्यसमा चाहिँ म सुशासन त राज्य व्यवस्था समितिमा छु, संयोगवश अब हामी कहाँ नै त्यो कानून त आउँछ होइन। यदि अब ड्राफ्ट भएर गयो भने त प्रक्रियामा छ, अब भोलि आइपुग्ला, कुनै समय हामीसँग आइपुग्ला होइन, हामी छलफल गर्छौँ।
12: भनेको पुल पुलिस आएर बाटोघाटो फलाना ठाउँमा यो यस्तो ग्राबिल अथवा पिच भन्ने कुरा चाहिँ
13: त्यस्तो होइन, त्यो त्यो पार्टमा पनि मैले सहयोग गर्नुपर्छ, मैले त्यही भनिरहेको छु। तर त्यो मेरो चाहिँ जस्तै मैले ठूलो योजनाहरू जस्तै एयरपोर्टको विषय चाहिँ संघीय सरकारबाट गर्नुपर्ने होला, राष्ट्रिय राजमार्गहरू जस्तै हाम्रो अब बाँकीदेखि तपाईँको सल्यान रुकुम पश्चिमसम्म जोड्छ राप्ती राजमार्ग होइन, त्यसको विषयको बजेट र त्यो कार्यान्वयनको विषयमा हामीले बोल्नुपर्ने होला। अहिले त हाम्रो लमाईदेखि तुल्सीपुरसम्मको सड़क जो चाहिँ संघ अन्तर्गत पर्छ, त्यस्तो चाहिँ संघसँग सम्बन्धित कुरामा चाहिँ मैले सहजीकरण गरेर तयारी सोच लैजाने कुरामा र काम गर्ने कुरामा सहजीकरण हो भने कतिपय ठाउँमा चाहिँ अब सानो सानो पनि समस्या नागरिकलाई परेको छ, तर त्यो पर्यो भने वार्डलाई भन्दैन, प्रदेशलाई भन्दिने पालिकालाई भन्दिने त फेरि किनभने उहाँहरूको अपेक्षा मसँग बेसी होइन तपाईँले चाहिँ उहाँहरूसँगै मात्रै भन्नुहोस् भन्न नमिल्दो रहेछ नि त उहाँहरूलाई नभनेर तपाईँलाई भनेको भनेपछि त मैले फेरि सहजीकरण गर्नुपर्थ्यो नि मेरो काम भनेको चाहिँ एउटा कानून बनाउने कुरा हो भने अर्को चाहिँ यी तिनैवटा सरकारका निकायहरूसँग किनभने हामी संसद भने विधायकी जिम्मेवारीमा छौँ भने जो चाहिँ एक्जिक्युटिभ भूमिकामा हुनुहुन्छ उहाँहरूसँग चाहिँ एउटा सहजीकरण र सहकार्य गर्ने कुरामा लागिरहेको छ।
14: अहिले त त्यसो भए तपाईँले स्थानीय जनप्रतिनिधिदेखि नागरिक सर्वसाधारणदेखि प्रदेशका प्रमुख मन्त्री सबैसँग नियमित संवाद गर्नुपर्ने स्थितिमा त्यसो भए तपाईँ हुनुहुन्छ।
13: यस्तो छ अब यसलाई मैले खास मैले गर्नुपर्ने चाहिँ होइन, म धेरैजनालाई भन्छु तर मेरो चाहिँ कुरा के भने एउटा नागरिक रोइरहेको अवस्थामा मैले त्यो टुलु टुलु बसेर त हेर्न मिल्दैन नि त, मैले उहाँहरूको समस्यालाई चाहिँ सम्बोधन गर्नलाई चाहिँ काम गरिरहेको हुन्छु। त्यस कारणले गर्दाखेरि यो सहजीकरण त आवश्यकता आधारमा गर्ने हो, नियमितै गर्नुपर्छ भन्ने त हुँदैन, तर त्यस्तो आवश्यक परेको खण्डमा म तिनै तहको सरकारको निकायसँग चाहिँ म संवादमै हुन्छु।
14: सांसदहरूलाई विभिन्न प्रकारको प्रशिक्षण दिँदै गरेको व्यक्ति आज संसदमा जाँदै गर्दाखेरि सबै सांसदसँग उस्तै प्रकारको अन्तर्घुलन भइसक्यो कि अथवा त्यो भिडभाडमा जाँदाखेरि कतिपयलाई आफैले ठम्याउन नसक्ने आज भेट्यो भोलि फेरि को हो कसो हो भन्ने जस्तो अझै पनि भइरहेको छ।
13: जस्तै तपाईँ क्लासमा तपाईँ जाँदै गर्दा या नयाँ स्कुल अथवा नयाँ युनिभर्सिटी जाँदै गर्दा त्यो नयाँ युनिभर्सिटीमा भर्ना भएका साथीहरूसँग तपाईँको घुलमेल हुँदै गर्दा तपाईँलाई कति समय लाग्छ? जसै गरी एउटा युनिभर्सिटीमा त्यो नयाँ युनिभर्सिटीमा पढ्दै गरेको नयाँ विद्यार्थीलाई त्यो साथीभाइहरूसँग घुलमिल हुन टाइम लाग्छ, त्यस्तै गरी संसदमा पनि टाइम लाग्ने हो। अझ संसद त कस्तो भने त्यहाँ त विचार के हुन्छ भन्ने थाहा हुँदैन, यहाँ चाहिँ विचारमा एकदम सत्तापक्ष प्रतिपक्ष यो पार्टी त्यो पार्टीवाला हुन्छ होइन, कतिपय चाहिँ फ्रेन्डली हुनुहुन्छ संवाद हुन्छ, तर म सकेसम्म धेरैजनालाई रिच आउट गरेर आउँछु।
14: आफ्नो पार्टीको चाहिँ सबैसँग राम्रो त्यो आत्मीयता भयो सबैसँग
13: त्यो हामी कोसिस गरिरहेछौँ। म पार्टीको अहिले प्रशिक्षण विभागको पनि उपप्रमुख छु, हामीले चाहिँ यो जति संवादहरू बढाउँदै गयो त्यति अन्तर्गुलन हुने रहेछ। म हाम्रो धेरैजना सांसद चिन्ने मध्येको म पर्छु होला जस्तो लाग्छ, म आफूलाई चाहिँ म सकेसम्म धेरैजना साथीहरूसँग त्यो घुलमिल हुन रुचाउने मेरो स्वभाव जन्ने विशेषताले गर्दाखेरि पनि मैले के छ कसो छ भनेर उहाँहरूको समस्या उहाँहरूको कुरा गरिरहेको हुन्छु। अरू पार्टीको सांसदसँग पनि बरु अरू पार्टीको सांसद थोरै हुनुहुन्छ अहिले, त्यस कारणले उहाँहरूलाई चाहिँ फ्याट चिनिहालिन्छ किनकि यो कंग्रेसको हो यो एमालेको हो यो माओवादीको किन उहाँहरूको संख्याको कारणले पनि होइन, त हामीसँग संख्या त अहिले 182 छ भने चाहिँ हामीसँग संख्या धेरै छ, त्यहाँ कहिले काहीँ हाम्रै आफ्नै सांसदहरूमा पनि सांसदहरूलाई घुलमिल हुन बाँकी नै जस्तो मैले भेटिरहेको हुन्छु। त्यही भएर तर तपाईँले अघि भन्नुभयो संसदमा हाम्रो जस्तै प्रचण्ड जस्तो अमरेश सिंह जस्तो जस्तै पाँच पाँच पटक निर्वाचित भएर आउनु भएको छ नि त पुरानो, अनि अर्जुन नरसिंह केसी जस्तो पनि हुनुहुन्छ भने यस्तो दिग्गज सांसदहरू पनि हुनुहुन्छ जहाँ जसको चाहिँ अनुभव छ, कसैको मन्त्री र सांसदको अनुभव छ, कोही चाहिँ सांसदको मात्रै अनुभव छ, कोही चाहिँ प्रधानमन्त्री पनि भएको अनुभव छ भने विगतमा हामीले प्रतिस्पर्धामा के भन्यौं भन्ने कुरालाई चाहिँ त्यो राजनीतिक मुद्दा हो, तर म चाहिँ के भन्छु भने उहाँहरूको असल कर्म चाहिँ के थियो, बेस्ट प्र्याक्टिस उहाँहरूले गर्न खोजेको कुरा र उहाँहरूले गर्न नसकेको कुरा के थियो, र आज चाहिँ उहाँहरूलाई पनि यो कुरा मैले गल्ती गरे पछि अरूको गल्तीबाट हामीले पार सिक्नुपर्छ किनभने अबको हामीसँग समय थोरै छ कि हामीले फेरि गल्ती गर्ने छुट छैन।
14: तपाईँले त्यहाँ धेरै कुरा सिकाउने ठाउँ देख्नुभयो कि सिक्ने ठाउँ बढी?
13: दुइटै कुरा हो, मैले चाहिँ हजुरलाई कहाँ भन्छु जुन दिन नाग मान्छेले हामीले चाहिँ सिक्न मैले सबै कुरा जानेको छु सर्वगुण सम्पन्न छु भने हाम्रो अस्तित्व राम्रो समय सकिन्छ जस्तो लाग्छ मलाई चाहिँ। हामी जीवन नै सिकायो, मैले मबाट पनि कसरी सिकिराख्नु भएको हुन्छ र मैले पनि कसैबाट सिकिरहन्छु र उहाँहरूले पनि मबाट सिकिराख्नु भएको हुन्छ उहाँहरूबाट पनि सिकिरहन्छु, जब यदि सिक्ने चाहना छ भने यो सिकाइलाई त निरन्तर प्रक्रिया हो नि त।
15: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको एक वर्षको उजुरीको संख्या हेर्दा 40,000 भन्दा बढ़ी उजुरी परेको छ भने त्यसमा आधा उजुरी स्थानीय तह विरूद्ध परेको छ। काठमाडौँ उपत्यकामा बिग्रिएका संघीय सड़क बारेमा अब नागरिकले मोबाइल एपबाटै गुनासो गर्न पाउने भएका छन्। नेपाली कांग्रेसले आगामी 15 महाधिवेशनमा पार्टीका कुनै पनि सदस्यलाई सहभागी हुनबाट वञ्चित नहुने गरी व्यवस्था गर्ने निर्णय गरेको छ। काठमाडौँ उपत्यकामा एलपी ग्यासको मूल्य पुनः साभिकै कायम हुने भएको छ र जापानमा जारी 20 एसियन गेम्स अन्तर्गत महिला भलिबलको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो, प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 2 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला, अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु, नमस्कार, शुभरात्री।

0: एक्सट्रीम इनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 8 बजे को छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: आरे काङ्ग्रेसमा लाखा पाखा लागेका मूल घर फिर्ता इतर समूह तितर बितर संस्थापन पक्ष उत्साहित महाधिवेशन उद्घाटन गर्ने निम्तोले देउबालाई धर्म संकट
4: अधिवेशनको दिनमा पूर्व पार्टी सभापतिले आएर अधिवेशनको उद्घाटन गरिदिने कुरा हाम्रो निम्ति त्यो ठूलो सम्मानको विषय हुन्छ
5: तीन गतेदेखि हाम्रो वडा अधिवेशन प्रारम्भ हुँदैछ यो बीचमा पार्टीका कोही पनि साथीहरू नछुटु
4: हामी बस्यो दाई भाइवाला पार्टी हो हिजो हामी कुराकानी गर्यौँ हाम्रो पार्टी भनेको यो फ्यामिली वान हामी एउटै परिवार हो त्यसले परिवारभित्र सँगै बस्दा कहिले काहीँ ठेस लाग्छ कहिले काहीँ तलमाथि हुन्छ
6: खालि काङ्ग्रेसको आन्तरिक जीवनलाई पुनर्जीवित गर्ने मात्रै कुरा होइन र मुलुकको छवि पनि जोडिएको छ
3: चिलिमेमा फेला परेका 5 कर्मचारीको सब परिवारलाई बुझाइयो बाढीमा बेपत्ता कर्मचारीका परिवारलाई विद्युत प्राधिकरणले राहत दिने कृष्ण भीरमा नयाँ ट्र्याक निर्माणपछि पृथ्वी राजमार्ग आजदेखि दुईतर्फ नै सञ्चालनमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा एक वर्षमाथि 30,000 भन्दा बढी भ्रष्टाचारका उजुरी राष्ट्रपति समक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेश ग्यास प्रति सिलिण्डर 2,060 रुपियाँ भन्दा बढी लिए कारवाही हुने साथमा प्रमुख खबर संक्षेप नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा

0: लिएर नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कम्प्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ्स गुड
1: कृषि विकास बैंक लिमिटेड को केवाईसी विवरण अध्यावधिक करने संबंधी अत्यंत जरूरी सूचना आदरणीय ग्राहक महानुभावहरु बैंकिंग कारोबारलाई सुरक्षित व्यवस्थित तथा प्रभावकारी बनाउनको लागि आफ्नो केवाईसी अर्थात ग्राहक पहिचान विवरण अध्यावधिक गर्नुहुन अनुरोध छ साथै तपाईको नाम ठेगाना मोबाइल नम्बर पेशा व्यवसाय पारिवारिक विवरण वा अन्य व्यक्तिगत विवरण परिवर्तन भएको छ भने आफ्नो पाएक पर्ने स्थानको जुनसुकै बैंक शाखामा गई समयमै जानकारी गराई केवाईसी विवरण अध्यावधिक गर्नुहुन समेत अनुरोध छ कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहा पथ काठमाडौँ
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
3: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर नेपाली कांग्रेसमा लाखा पाखा लागेकाहरू मूल घर फर्किएका छन् विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वसँग विरक्तिएकाहरू चार तारे झण्डा र रूखको छारीमा एकीकृत भएका छन् पद र प्रतिष्ठाका लागि लामो समय रस्साकसी गरेका आधिकारिताको दावी गरेकाहरू मूल कांग्रेसमा समाहित भएसँगै पार्टीको 15 महाधिवेशनको मिति नसर्ने लगभग पक्का भएको छ इतर समूह तितर बितर भएको छ जुन महाधिवेशनको उद्घाटन गर्दिन पूर्व सभापति शेरबहादुर देउवालाई निमन्त्रणा पठाइएको छ महिना विदेशमा उपचार गरेर श्रीमती र छोरालाई उतै छोडेर एक्लै काठमाडौँ उत्रिनुभएका देउवाले पार्टीको 15 महाधिवेशन उद्घाटन गर्ने निम्तो पाउनु भएको हो विमानस्थलबाट पार्टी कार्यालय सानेपा नगई गुटगत समूहको चुनदेवी सम्पर्क कार्यालय पुग्नुभएका देउवालाई महाधिवेशन उद्घाटनको निम्तोले धर्म संकटमा पारेको छ सभापति गगन कुमार थापाले पूर्व सभापति देउवालाई अधिवेशन उद्घाटन गर्दिन आफूहरूका लागि सम्मानको विषय हुने बताउनु भएको छ
4: मेरो आदरणीय नेता पूर्व पार्टी सभापति शेरबहादुर देउवाललाई म आग्रह गर्न चाहन्छु कतिपय साथीहरूले भन्नुभएको छ पर्सि हाम्रो अधिवेशन छ अधिवेशनको दिनमा पूर्व पार्टी सभापतिले आएर अधिवेशनको उद्घाटन गरिदिने कुरा हाम्रा निम्ति त्यो ठूलो सम्मानको विषय हुन्छ यसलाई हामी किनभने यो पार्टीको विधानले पनि त्यही भन्छ कि अब पार्टीको विधानले पनि फेरि उहाँ पार्टीको सभापति हुने होइन पार्टीको अधिवेशनबाट कोही न कोही हामी नयाँ पार्टीको सभापति आउने हो त्यसैले पार्टीको सबै विदेय भएर जाने हो त्यसकारणले गर्दा यो सबै कुराहरू सभापतिजी पूर्व सभापति यहाँ नहुँदै गर्दाखेरि अरू नेताहरूले जिम्मा लिएर जे जे कुराहरू भन्नुभएको ती तमाम कुराहरू सम्बोधन भइसकेपछि ती तमाम कुराहरू पूरा भइसके पछाडि अब यसमा थप अलमल नगरिकन म सबभन्दा पहिला त पार्टीका पूर्व सभापतिलाई अनुरोध गर्न चाहन्छु त्यसै गरी म पार्टीका पूर्व सिनियर नेता जसले लामो समय पदाधिकारी भएर काम गर्नुभयो एकचोटि पदाधिकारी नभएको नेतालाई नेपाली कंग्रेस पार्टीमा हामीले जहिले पनि पूर्व पदाधिकारी भनेर यहाँ ठूलो आसन छुट्टै आसन बनाएर राखेको कुरा चाहिँ पदले गरेको होइन त्यो नेताहरूप्रतिको भरोसाले गरेको विश्वासले गरेको हामीले मानेको हुन् हामीले सधैँ सम्मान गरेको हुन् त्यो मानेर सम्मान प्राप्त गर्नुभएको नेताहरूले पनि आज सोच्ने बेला आएको छ नेपाली कंग्रेस पार्टीको यो अधिवेशनमा सहभागी हुने कुरामा अब हाम्रै पार्टीभित्रका नयाँ पुस्ताका साथीहरू आएका छन् हामीले हुर्काएको हो हामीले सिकाएको आएका साथीहरू छन् सबैलाई जोडेर लिएर जान खोजिरहेका छन् हामी सबै ठाउँमा आएर जानुपर्छ
3: नेपाली कांग्रेसले आफूलाई लोकतन्त्र भित्र हुने सबै अभ्यास गर्ने पार्टीको रूपमा चिनाउँदै आएको छ तर जेएनजी आन्दोलनपछि पार्टीको जनमत भने कमजोर बनेको छ नेताहरूका निवास चलेर खरानी भए पूर्व सभापति देउवालाई आफ्नै निवासबाट उद्धार गर्नुपर्ने अवस्था आयो पुराना राजनैतिक दलहरूले भदौ 24 गते नेपालका लागि कालो दिनका रूपमा उभिएको बताउँदै आएका छन् जेएनजी आन्दोलनको रापतापमा बनेको सरकारले भदौ 24 बारे स्वयंक बोलेको छैन आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई जेलभित्रै कोचेको छ आन्दोलनका योद्धाहरूलाई काल कोठरीमा थुनेर जेएनजीका नाममा शासन सञ्चालन गरेको सरकार बहुमतको दम्बले उम्लिएको छ प्रमुख प्रतिपक्षी दल काँग्रेसभित्रको झगडाले पुलपुलिएको सत्तारूढ दललाई समेत झड्का दिने गरी काँग्रेसीहरू बल्ल एक ठाउँमा उभिएका छन् जसले काँग्रेस प्रवक्ता देवराज सारिसेलाई उत्साहित बनाएको छ
5: अब हामी 15 महाधिवेशनको सन्धिकट छौं 3 गतेदेखि हाम्रो वडा अधिवेशन प्रारम्भ हुँदैछ यो बीचमा पार्टीका कोही पनि साथीहरू नछुटुन् पार्टीमा सम्पूर्ण रूपमा एकताका साथ सहभागी हुने वातावरण बनोस् भन्ने उद्देश्यले विभिन्न चरणमा केही असन्तुष्ट नेताहरूसँग पनि हामीले कुराकानी गर्यौं त्यसले गर्दा वैधानिक रूपमा एउटै रहेको पार्टीमा केही असन्तुष्टिहरू थियो ती असन्तुष्टिहरूलाई हाम्रो सम्मानित अग्रज नेताहरूको पनि थियो, कतिपय विभिन्न ठाउँबाट आइरहेको थियो। यो हामीले छलफलका क्रममा कतिपय 5 बुँदे 8 बुँदे प्रस्तावहरू पनि नेताहरूकोबाट आएको थियो। यी कुराहरू पूरा गर्यो भने पूर्ण एकता स्थापित हुन्छ भन्ने प्रस्तावहरू पनि नेताहरूबाट बारम्बार आएको। ती सम्पूर्ण सुझावहरूलाई सम्बोधन गर्दै ती सम्पूर्ण उहाँहरूको जुन प्रस्तावहरू थियो ती प्रस्तावहरूलाई सम्बोधन गर्दै त्यसैको आलोकमा अहिले पार्टीले केही निर्णयहरू पनि गरेको छ। यसको मान्यता के हो भने यो पार्टीमा कोही इतर पनि छैन, कोही भित्र पनि छैन, नेपाली काङ्ग्रेस मात्रै छ।
3: नेपाली काङ्ग्रेस फेरि झुर्मुराउँदै शक्ति आर्जन गर्ने दिशामा अघि बढेको छ। पार्टी नेतृत्वप्रति विमति राखेर भड्किएकाहरूलाई शान्त बनाउने प्रयास गरेको छ। असन्तुष्ट एक दुई नेता बाहेक अधिकांशलाई मूल काङ्ग्रेसमा स्वागत गरेको छ। विगतका तिखा टिप्पणीप्रति आत्मालोचना गर्दै सभापति गगन कुमार थापाले काङ्ग्रेस दाई भाइको पार्टी हो भन्नुभएको छ। देशका लागि काङ्ग्रेस पार्टी आवश्यक रहेको उहाँले बताउनुभयो।
4: मैले कहिलेकाहीँ बोल्दै गर्दा कसैको बारेमा तिखो टिप्पणी गरेको होला, कसैले मेरो बारेमा तिखो टिप्पणी गरेको होला, हामीले कहिले पनि ती कुरालाई व्यक्तिगत रूपमा लिने गरेका पनि छैनौँ। हाम्रो पार्टीभित्र यसलाई हामी बस्यो दाई भाइवाला पार्टी हो। हिजो हामी कुराकानी गऱ्यौँ, हाम्रो पार्टी यो भनेको यो फ्यामिली हो, हामी एउटै परिवार हो। त्यसैले परिवारभित्र सँगै बस्दा कहिलेकाहीँ ठेस लाग्छ, कहिलेकाहीँ तलमाथि हुन्छ। मबाट पनि कतिपय कुराहरू भयो होला, अरू साथीहरू पनि भयो होला, नि सामान्य कुराहरू यसलाई आफ्नो बिचमा सौहार्दपूर्ण बनाउँदै छलफल गर्दै लिएर जाने। किनकि मुख्य कुरा भनेको चाहिँ नेपाली कंग्रेस पार्टी केन्द्रमा छ र नेपाली कंग्रेस पार्टी के को लागि हो भन्दै गर्दा नेपालको लागि हो, देशका लागि हो, हामी सबै त्यसका निम्ति राजनीतिमा आएका छौँ। तपाईँहरूले भन्नुभएको होइन, मैले तपाईँहरूलाई अनुरोध गरेको सँगै जाउँ, सँगै गर्नुपर्छ। यो गर्ने कुराको सन्दर्भमा तपाईँहरूले त्यसलाई अप्ठ्यारो नमानिकन पार्टीको बृहत्तर हितलाई सोचेर साथीहरू आज केन्द्रीय समितिमा अघिल्लो केन्द्रीय समितिमा रहनुभएको थुप्रै साथीहरू यहाँ आउनुभएको छ।
3: गगन नेतृत्वको काङ्ग्रेसलाई अस्वीकार गर्दै छुट्टै महाधिवेशनको तयारी गरेको शेरबहादुर देउवा पक्ष रित्तिँदै गएको छ। देउवा क्याम्पका अधिकांश नेताहरू सानेपा पुगेर बसाई सरेका छन्। लामो समय देउवा गुटमा रहेका नेताहरू गगनतिर लाएपछि देउवा अप्ठ्यारोमा पर्नु भएको छ। शशांक कोरडाको ओठ मुख सुकेको छ। शेखर कोरडाले भावनात्मक शब्दहरू उनेर विज्ञप्ति निकाल्नु भएको छ। अब महाधिवेशन शुरू हुन 2 दिन मात्रै बाँकी छ। महाधिवेशनका लागि निर्वाचन अधिकृतहरू ओडा ओडामा खटिएका छन्। काङ्ग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको त्यागले असन्तुष्ट समूह चेतिएको छ। अधिकांश नेताहरू बसाई सरेपछि रित्तिएको छ। महाधिवेशनको प्रक्रिया शुरू भएकाले असन्तुष्ट नेताहरूको घुर्की लगाउने बाटो पनि बन्द भएको छ। जिल्ला जिल्लामा काङ्ग्रेसको अधिवेशनको चहल पहल शुरू भएको छ। जिल्लाभित्र सबै नेता कार्यकर्ता एक ठाउँमा उभिएर अधिवेशनको तयारीमा जुटेको काङ्ग्रेस सोलुखुम्बुका नेता गणेश बस्नेतले बताउनु भएको छ।
6: यो काङ्ग्रेसको अधिवेशन खालि काङ्ग्रेसको आन्तरिक जीवनलाई पुनर्जीवित गर्ने मात्रै कुरा होइन, नेपाली काङ्ग्रेसको 15औं अधिवेशनसँग मुलुकको लोकतन्त्र, संविधान, राष्ट्रियता र अन्तर्राष्ट्रिय सम्बन्ध र मुलुकको छवि पनि जोडिएको छ। त्यसैले यसलाई एकताबद्ध गरेर ऐतिहासिक रूपमा चाहिँ सम्पन्न गर्नुपर्छ भन्ने सन्देश हामीले चाहिँ हाम्रो ठाउँबाट दिन खोजेको छौं। हजुर,
3: विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व अब 2-3 वटा नभएर एउटै काङ्ग्रेस हुनेमा विश्वस्त देखिएको छ। अब देशले अर्को पोलिटिकल डिजास्टर अर्थात राजनैतिक दुर्घटना भोग्न नपर्ने गरी सबैलाई एकताबद्ध गराउने अभियानमा होमिएको काङ्ग्रेसको दावी छ। पुरानो लोकतान्त्रिक पार्टीले आफ्नो आन्तरिक जीवनलाई मात्र नभएर मुलुकको छविलाई समेत पुनर्जीवित गराउने सन्देश दिने दावी समेत काङ्ग्रेसले गरेको छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप। साथमा खबर सहयात्री उषा किरण।
7: सरकारले 10 पदौमा आएको विनाशकारी रसुवा बाढीलाई हिमालयन सुनामी नामकरण गरेको छ। सरकारले त्यही नामबाट संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा आज परराष्ट्र मन्त्रीले उक्त नाम सुनाउनु भएको छ। 10 पदौमा भोटे कोशीमा आएको बाढीले रसुवा, धादिङ, नुवाकोटमा सबैभन्दा बढ़ी प्रभावित बनाएको छ। रसुवा र नुवाकोटमा भएको क्षति निकै बढ़ी छ। बस्ती नै बगाएका कारण कम्तीमा 10,000 नागरिक बेपत्ता भएको अनुमान छ। परराष्ट्र मन्त्री श्री शिरखनाले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल अर्को साता संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने बताउनु भएको छ। चिलिमे जलविद्युत केन्द्रमा फँसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई आज हस्तान्तरण गरिएको छ। चिलिमे जलविद्युत कम्पनीका प्रबन्ध निर्देशक बाबु राजा महर्जनले भोटेकोशी नदीमा बाढ़ी आउँदा केन्द्रमा कार्यरत इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मिनराज मोक्तान, चौकीदार द्वय श्यामबहादुर थापा मगर र तिलकबहादुर थापा मगर तथा नेपाल विद्युत प्राधिकरणका कर्मचारी लाक्पा तामाङको शव पहिचान भई परिवारजनलाई हस्तान्तरण गरिएको जानकारी दिनुभएको छ। यता नेपाल विद्युत प्राधिकरणले रसुवा भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा बेपत्ता भएका कर्मचारी तथा कामदारका परिवारलाई तत्काल राहत उपलब्ध गराउने भएको छ। बाढ़ीका कारण रसुवा नुवाकोट लगायत क्षेत्रमा 13 जलविद्युत आयोजनामा क्षति पुगेको छ। विभिन्न आयोजनामा कार्यरत कर्मचारी र कामदार बेपत्ता छन्। प्राधिकरण अन्तर्गत मात्रै 47 कर्मचारी तथा कामदार बेपत्ता भएको प्राधिकरणले जनाएको छ। संचालक समिति सदस्य अंशु किरण साईका अनुसार बेपत्ता कर्मचारी तथा कामदारको खोजी परिवारको सामाजिक संस्कार तथा दैनिक जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यले राहत प्याकेज ल्याइएको छ। निर्णय अनुसार बेपत्ता स्थायी कर्मचारी, ज्यालादारी तथा सेवा करारका कामदारका नजिकका हकवालालाई तत्काल राहत स्वरूप 50,000 रूपियाँ उपलब्ध गराइने भएको छ। अर्थमन्त्री सोनी मुवारले दुई दिने औपचारिक भ्रमणका क्रममा अहिले भारतको राजधानी नयाँ दिल्लीमा हुनुहुन्छ। आज उहाँ पुग्दा बित्तिकै विमानस्थलमा उहाँलाई भारतीय वरिष्ठ अधिकारीले स्वागत गरेका थिए। गत भदौ 10 नेपालमा गएको विनाशकारी बाढ़ीपछि पुननिर्माणका लागि आर्थिक सहकार्यबारे छलफल गर्न उहाँ आज नयाँ दिल्ली पुग्नु भएको हो। नेपालको परराष्ट्र मन्त्रालयका अनुसार अर्थमन्त्री वागले आज र भोलि त्यही भारत भ्रमणमै रहनुहुनेछ। भ्रमण आज भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्नुभएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरेको छ। बिहिबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आयोगको 36 वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो। वार्षिक प्रतिवेदन पेश गर्दै प्रमुख आयुक्त राईले भ्रष्टाचारको स्वरूप र प्रवृत्ति परिवर्तन हुँदै गएको बताउनुभयो। भ्रष्टाचारका रूपमा गैर कानूनी लाभ वा हानि नोक्सानी पुर्याउने, घुस लिने दिने, सार्वजनिक सम्पत्तिको हिनामिना तथा दुरूपयोग गर्ने, गैर कानूनी सम्पत्ति आर्जन गर्ने, नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी लाभ लिने, सरकारी राजस्व चुहावट गर्ने तथा गलत लिखत र प्रतिवेदन तयार गर्ने प्रवृत्ति देखेको उहाँले बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका महामन्त्री एवं सांसद विपिन आचार्यले फरक विचार राखेकै आधारमा सांसदहरूमाथि भौतिक आक्रमण गर्ने धम्की आउनु अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो प्रहार भएको बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्ता अतिवादी धम्की दिनेलाई तत्काल कानूनी दायरामा ल्याउन सरकारसँग माग गर्नुभयो। हालै मात्र रासपाका सचेत क्रान्ति शेखा दितालको अभिव्यक्तिमा आपत्ति जनाउँदै जेएनजी सहितका परिवारले उहाँलाई सदनबाट घिसार्ने चेतावनी दिएका थिए। नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौँ उपत्यकामा प्रति सिलिण्डर ग्यास 2060 रूपियाँमा बिक्री वितरण गर्न उद्योगी संघ आग्रह गरेको छ। आज विज्ञप्ति जारी गरी संघले यस्तो आग्रह गर्दै आफ्ना वितरकलाई जानकारी गराउन भनेको छ। सड़क भाँसिएर काठमाडौँसँग सड़क सञ्जाल नै टुटेको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीर क्षेत्रमा नयाँ ट्र्याक निर्माण गरिएपछि राजमार्ग पूर्ण रूपमा दुईतर्फ नै सञ्चालनमा आएको छ। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार आज बिहान 6 सवारी साधनहरू दुवैतर्फ सञ्चालन हुन थालेका हुन्। आन्तरिक राजस्व विभागले भदौ महिनाका लागि 2 10 लाख र 31 1-1 लाख नगद उपहार घोषणा गरेको छ। विभागले बाढ़ीका कारण यो महिना 15 दिनको सट्टा मासिक रूपमा करदाता प्रोत्साहन उपहार घोषणा गरेको हो। कात्यानी पोलिक्लिनिकबाट 200 रूपियाँको सामान किन्ने ग्राहक र सुनिता फेन्सी स्टोरबाट 7,000 सामान किन्ने ग्राहकले 10 लाख उपहार जितेका छन्। युरोपेली संघ ईओले क्यानाडासँग आर्थिक सुरक्षा तथा रणनीतिक सहकार्य विस्तार गर्दै उसलाई संघको पहिलो एसोसिएट सदस्य बनाउन प्रस्ताव गरेको छ। युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन देर लेयनले विद्यमान व्यापार सम्झौताभन्दा अघि बढ़ेर क्यानाडासँग व्यापक साझेदारी निर्माण गर्न प्रस्ताव गर्नुभएको हो। नेपालले एसियाली खेलकुदको महिला भलिबलमा लगातार दोस्रो हार बेहोरेको छ। आईजी स्थित कोमाकी सिटी स्पोर्ट्स पार्क जेनरल जिम्नियास्टिममा नेपाल इन्डोनेसियासँग सोझो सेटमा पराजित भएको हो। नेपालले खेल 12 25 21 15 20 25 ले गुमायो। यससँगै नेपालको अघिल्लो स्थान पुग्ने सम्भावना समाप्त भएको छ।
8: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
10: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
11: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
10: जे पाए त्यही खालास अनि रोगले समात्ला।
11: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर न त पैसा नै धेरै लाग्ने।
12: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
13: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसी एग्रोटेकको उत्पादन।
10: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
14: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री बिनु शर्मा।
15: बुधबार बसेको सर्वदलीय बैठकमा राज्यसभा सभापति रवि लामिछाने प्रधानमन्त्री बालिन्द्र शाहलाई बचाउन ठिक्क देखिए भने प्रतिपक्षी दलहरूले बैठक शुरू हुने बित्तिकै एउटै साझा प्रश्न तेर्स्याए। प्रधानमन्त्री खोइ, प्रधानमन्त्रीले संसद र सर्वदलीय छलफललाई भाव नदिएको र सहकार्य नै गर्न नखोजेको भन्दै विपक्षी नेताहरूले व्यापक आपत्ति जनाए। उनीहरूले लामिछानेलाई लक्षित गर्दै भने, प्रधानमन्त्री तपाईँकै पार्टीको मान्छे हुनुहुन्छ, जसरी हुन्छ फकाएर बैठकमा ल्याउनुहोस्। यस चौतर्फी झटारो र गुनासोको बीचमा रविले प्रतिवाद गर्दै भने, हामीले सरकार र दलको काम बाँडेका छौं। प्रधानमन्त्री स्थानीय जनप्रतिनिधिहरूसँग गहन छलफलमा हुनुहुन्छ। सर्वदलीय बैठक बोलाउने व्यवस्था राज्यको स्थापित नियम र संसद नियमावली अनुसार राष्ट्रिय संकट वा प्राकृतिक विपदको समयमा कार्यपालिकाको प्रमुखका नाताले प्रधानमन्त्री स्वयंले यस्ता बैठकहरू आह्वान गर्नुपर्ने पहिलो दायित्व हुन्छ। तर जब प्रधानमन्त्री प्रशासनिक काम र स्थानीय जनप्रतिनिधिहरूको संवादमा मात्रै अल्झिन्छन्, तब संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलका नेता वा दलका सभापतिले संकट समाधानका लागि राजनीतिक सहमतिको वातावरण बनाउन यस्तो बैठक डाक्न सक्छन्। रवि लामिछानेले दलको नेता र उच्च स्तरीय संयन्त्रको संयोजकका नाताले त्यही अधिकार प्रयोग गर्दै एक होइन दुई होइन लगातार 3-3 पटक सर्वदलीय बैठक डाकेर सबै शक्तिलाई एउटै टेबलमा ल्याउने परिपक्व प्रयास गरेका छन्। बैठक केवल छलफलमा मात्र सीमित थिएन, यसले भोटेकोशी बाढ़ीको वितण्डापछि देशलाई निकास दिने मुख्य एजेण्डाहरूमाथि घण्टौ बहस गरेको थियो। भदौ 11, भदौ 16 र भदौ 31 को निरन्तर बैठकपछि विपद जोखिम न्यूनीकरण, उद्धार र राहतका लागि यो उच्च स्तरीय राजनैतिक संयन्त्रलाई स्थायी रूप दिने सहमति जुटेको छ। राहत वितरण र अनुगमन प्रभावकारी नभएको र वास्तविक पीड़ितको सही तथ्याङ्क सरकारसँग नभएको प्रतिपक्षको आरोपपछि सभामुख डोलप्रसाद अर्याललाई एक हप्ताभित्र संसदमा संसदीय विशेष समिति गठन गर्न औपचारिक आग्रह गर्ने निर्णय समेत गरिएको छ। प्रधानमन्त्री बालिन्द्र शाहको आसन्न संयुक्त राष्ट्रसंघ महासभा भ्रमणमा नेपालले भोगेको यो जल प्रलय र जलवायु संकटको मुद्दालाई अन्तर्राष्ट्रिय मंचमा कसरी सशक्त र वैज्ञानिक ढंगले उठाएर जलवायु न्याय दावी गर्ने भन्नेबारे शीर्ष नेताहरूले ठोस सुझाव समेत दिएका छन्। बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाहको संसदलाई उपेक्षा गर्ने रवैयाप्रति कड़ा आपत्ति जनाउँदै रविको ध्यानकर्षण समेत गराएका छन्। थापाले भनेका छन्, हामीले मेहनत गरेर संसदीय समिति बनाउने प्रतिवेदन दिने तर प्रधानमन्त्रीले त्यसलाई सामान्य छलफलमा पनि रूचि नदेखाउने अवस्था नबनोस्। सत्य प्रहारलाई मत्थर पार्न अर्थमन्त्री सोडिम वाग्ले र राष्ट्रपा प्रवक्ता जगदीश खरेलले प्रतिपक्षी नेताहरूको सबै रचनात्मक सुझावलाई सरकारले पूर्णरूपमा आत्मसात गर्ने प्रतिबद्धता जनाएर माहौल शान्त त पारे तर राष्ट्रपाको महाधिवेशन र चौतर्फी प्रश्न र झटारो झेलिरहेका रवि लामिछानेले अब के गर्लान् भन्ने प्रश्न अहिले सतहमा आएको छ। के उनी प्रतिपक्षको माग बमोजिम प्रधानमन्त्री बालिन्द्र शाहलाई फकाएर संसद र सर्वदलीय मूलधारमा ल्याउन सफल होलान्, या त प्रधानमन्त्रीको यही एकलकाटे रवैयाका कारण सिंह दरबारमा जन्मिएको प्रश्नले अझ ठूलो रूप लेला, यो भने हेर्न बाँकी नै छ।

0: नेपाल को एकमात्र डीटीएच सेवा डिस्क हो डिश हो खुशी को कनेक्शन
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: आजको जनता जान्न चाहन्छन्मा हामीसँग हुनुहुन्छ नेपाली काँग्रेसका नेता गणेश बस्नेत।
1: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा
3: ग्लोबल आइडी बैंक सबैका लागि बैंक
4: दिस होम इन्टरनेट।
5: हाम्रो क्षेत्रतिर चाहिँ के भने व्यापक तयारी छ। आज मात्रै सोलुखुम्बु जिल्लामा हामीले जिल्ला कार्य समितिको बैठक पनि राखेका थियौं अनि हाम्रो बैठकमा गाउँ गाउँबाट उत्साहवर्धक ढंगबाट चाहिँ नि वडा सभापति, पालिका सभापतिहरू, क्षेत्रीय सभापतिहरू, पार्टीका पदाधिकारीहरू, जिल्ला कार्य समितिका सबै साथीहरू र केन्द्रीय सम्पादन समितिका नेता ज्यूहरू, केन्द्रीय सदस्यहरू र निर्वाचित मान्य सांसदहरू समेत उपस्थित भएर एकदम उत्साहवर्धक ढंगबाट हाम्रो कार्य समितिको मिटिङ भर्खरै चाहिँ नै सम्पन्न भएको छ।
2: यो बैठकले के निर्णय गरेको छ त?
5: हामीले 3 र 4 गतेको वडाबाट शुरू हुने जो 15 ऐतिहासिक चाहिने यो महाधिवेशन छ नेपाली कंग्रेसको, त्यसलाई केन्द्रले तोकेको 3 गते र 4 गतेको चाहिँ वडा अधिवेशन भव्यताका साथ सकेसम्म सर्वसहमतिको माध्यमबाट, एकता सहमति र सहकार्यका माध्यमबाट सम्पन्न गरेर आउने भन्ने चाहिँ हामीले निर्णय गर्यौं। र त्यहाँ चाहिँ सँगसँगै हाम्रो जिल्लामा 52 वडा छ, 8 स्थानीय तह गाउँपालिका र नगरपालिकाहरू छन्, यी सबै तहमा मतदान अधिकृतहरू चाहिँ हटाउने निर्णय गर्यौं हामीले। र यो चाहिँ जो डिजास्टर छ, यो चाहिँ रसुवाको वरपर भएको जो डिजास्टर छ, नेचुरल डिजास्टर, त्यसको सन्दर्भमा अन्तिममा हामीले समवेदना श्रद्धाञ्जली शोक ऊ चाहिँ पनि हामीले पारित गर्यौं।
2: अब 3 र 4 गते वडा अधिवेशन गर्नका लागि मतदान अधिकृतहरू खटाउने जुन निर्णय गरिसक्नु भएको छ, यहाँले एकता गर्ने पनि भनिरहनु भएको छ, असन्तुष्ट कोही देख्नु भएको छ अथवा चाहिँ तपाईँहरूसँगबाट असन्तुष्ट भएर अधिवेशनमा सहभागी नहुने त्यस्तो गाई गुई हल्ला पनि चलेको छ कि छैन?
5: अहिले सोलुखुम्बु जिल्लामा चाहिँ एउटा सोलुखुम्बु जिल्लाको नेपाली कंग्रेसको सोलुखुम्बु जिल्लाको इतिहासमै पहिलो पटक यो समूहगत उपस्थितिको रूपलाई हेर्ने हो भने, जो हामीसँग गुट भन्छौ नि साधारण भाषामा, गुटको हिसाब गर्ने हो भनेदेखि अहिले सोलुखुम्बु जिल्लामा चाहिँ त्यस्तो गुटगत विभाजनको मनस्थिति कसैसँग देखिएन। केन्द्रको विशेष अधिवेशनबाट आएको नेतृत्व र त्यो संस्थापन पक्षलाई नै स्वीकार गरेर सबै संस्थापन पक्षहरू भनौं, चाहिँ नि गाउँपालिकाको कार्य समिति, वडा कार्य समिति, प्रदेश क्षेत्रीय कार्य समिति, जिल्ला कार्य समिति, टोटल चाहिँ नि जो जिम्मेवारी बोकेर बस्नु भएको साथीहरू र कार्य समिति सबै एकै ठाउँमा उभिएको देखियो। मात्रै यो जिल्लामा इतिहास बोकेको नेता बलबहादुर केसी, जसले 7 चाहिँ यो जिल्लामा निर्वाचन पनि लड्नुभयो, अत्यन्त सिनियर नेता, उहाँको चाहिँ उपस्थिति थिएन। र हामीले सामाजिक सञ्जाल र समाचारमा सुन्दा उहाँ चाहिँ पार्टी एकता हुँदैन भने म कुनै पनि अधिवेशनमा भाग लिन्न भन्ने चाहिँ उहाँको अभिव्यक्ति आएको छ भनेर आज जिल्ला कार्य समितिमा केही साथीहरूले कुरा पनि उठाउनु भएको थियो। बाँकी सबै एक ठाउँमा उभिएका छौं।
2: भनेको अब यसले चाहिँ सोलुखुम्बु काँग्रेसमा मात्रै नभएर देशभरिका काँग्रेसी जनलाई चाहिँ के सन्देश दिने यहाँहरूको चाहिँ तयारी भयो त? अब त्यसलाई
5: पार्टीभित्र पनि जति हामीले चाहिँ यो उत्साहवर्धक ढंगबाट भनेर भने पनि पार्टीभित्र पनि एक खालको केन्द्रीय लेभलमा 2-3 खाले काँग्रेस सिनियर नेताहरू चाहिँ 2-3 खाले कित्तामा उभिनु भएको छ। पार्टीभित्र पनि एउटा विचलन जस्तो संगठनमा देखिएको छ र मुलुकमा पनि डिजास्टरले, यो चाहिँ नेचुरल डिजास्टरले छेदविच्छेद बनाएको छ। कहिले यो मुलुक पोलिटिकल डिजास्टरले खत्तम गर्यो, कहिले नेचुरल डिजास्टरले खत्तम गर्यो। जस्तो 1 अगाडि चाहिँ पोलिटिकल डिजास्टर भन्न खोजेको के हो भन्दाखेरि, मुलुकको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका तीनटैको भौतिक संरचना जल्यो, मुलुकले ठूलो क्षति बेहोर्नु पर्यो। अहिले चाहिँ पटक पटक यो 1-2 नेचुरल डिजास्टरहरू पनि पटक पटक भएर मुलुकको अर्थतन्त्र डामाडोल बनाएको छ, अन्तर्राष्ट्रिय सम्बन्ध पनि मुलुकको कता कता चाहिँ हलल भएको जस्तो देखिएको छ। मुलुकभित्र पार्टीहरूका बीचमा पनि एकता कतै नभएको, पार्टी पार्टीभित्र पनि चाहिँ एकता नभएको, क्षेत्रका बीचमा पनि द्वन्द्व भएको, भएको जस्तो देखिएको छ। त्यसैले यो काङ्ग्रेसको अधिवेशन खालि काङ्ग्रेसको आन्तरिक जीवनलाई पुनर्जीवित गर्ने मात्रै कुरा होइन, नेपाली काङ्ग्रेसको 15 अधिवेशनसँग मुलुकको लोकतन्त्र, संविधान, राष्ट्रियता र अन्तर्राष्ट्रिय सम्बन्ध र मुलुकको छवि पनि जोडिएको छ। त्यसैले यसलाई एकताबद्ध गरेर ऐतिहासिक रूपमा चाहिँ सम्पन्न गर्नुपर्छ भन्ने सन्देश हामीले चाहिँ हाम्रो ठाउँबाट दिन खोजेको छौँ हजुर।
2: अब यो सन्देश दिइरहँदाखेरि यता केन्द्रमा चाहिँ गगन कुमार थापाले पूर्व सभापति शेरबहादुर देवबालाई आएर महाधिवेशनको उद्घाटन गरिदिनुहोस् भनेर निम्ता दिनुभयो, तपाईँहरूले पनि बलबहादुर केसीलाई त्यस्तै निम्ता दिन भ्याउनुभयो अथवा दिने तयारीमा हुनुहुन्छ?
5: हामीले जिल्ला कार्य समितिमा छलफल गर्यौं, बलबहादुर दाईको यो पार्टीमा योगदान ठूलो छ, हामीलाई यो पार्टी प्रति आकर्षित गर्ने खालि राष्ट्रियता, लोकतन्त्र, समाजवाद मात्रै होइन, त्यो त हुँदै हो, यो जिल्लाको हकमा बलबहादुर केसीज्यूको ठूलो चाहिँ नि लगानी छ। हामी सबै बलबहादुर केसी दाईको पछि पछि चाहिँ लागेको कार्यकर्ताहरू सोलुखुम्बु जिल्लामा आज छौं, उहाँभन्दा सिनियर राजनीतिमा लगानी गरेको चाहिँ कोही पनि कंग्रेसभित्र मात्रै होइन, सोलुखुम्बु जिल्लाको आम पार्टीभित्र उहाँभन्दा माथिको चाहिँ राजनीतिमा लगानी गरेको व्यक्तित्व छैन, त्यसैले उहाँलाई हामीले सिङ्गो जिल्ला कार्य समितिले अनुरोध गरेर कन्भिन्स गरेर तपाईँका हामी भाइ छोरा चेला हौ पार्टीभित्र, त्यसैले तपाईँ बाहिर बस्न पाउनुहुन्न, तपाईँले हाम्रो अधिवेशनमा आएर हामीलाई तपाईँले सौहार्दपूर्ण सहमति सहकार्य र एकताका माध्यमबाट अधिवेशन सम्पन्न गर्न के अरे बलबहादुर दाईलाई अनुरोध गर्ने कन्भिन्स गर्ने भन्ने पनि हाम्रो बीचमा चाहिँ छलफल भएको छ।
6: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइडी बैंक सबैका लागि बैंक
4: दिस होम इन्टरनेट।
2: हवस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै, भोलि बिहान 5:30 बजे पुनः उपस्थित हुने नै छौ। आजलाई बिदा दिनुहोस्, नमस्कार।

0: Patagonia.
1: Extreme energy drink.
2: हार्दिक निमंत्रणा. संविधान दिवस राष्ट्रीय दिवस मनाउ नेपाली घर घरमा दीप प्रज्वलन गरी संविधान दिवस तथा राष्ट्रीय दिवस 2083 को अवसर जिल्ला समन्वय समितिका प्रमुख ज्यूको संयोजकत्वमा भव्यताका साथ विभिन्न रचनात्मक कार्यक्रमहरू गरी मनाउने निर्णय भएको छ. यस सुखद अवसरमा सम्पूर्ण इलाम जिल्लावासी दाजुभाइ तथा दिदी बहिनीहरू राजनीतिक दल संघ संस्था संचारकर्मी एवं व्यावसायिक महानुभावहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ. कार्यक्रमहरू असोज 2 र 3 गते घर तथा कार्यालयमा राष्ट्रिय झण्डा फहराउने र साँझ दीप प्रज्वलन गर्ने अन्तर सम्वाद कार्यक्रम नेपालको संविधानको 11 वर्ष सीमान्तकृत समुदायको मानव अधिकारको सवाल विषयक अन्तर सम्वाद सञ्चालन गर्ने रोपण कार्यक्रम फलफूल तथा विभिन्न प्रजातिका बिरूवाहरू रोपण गर्ने स्वास्थ्य सेवा वितरण इलाम अस्पतालमा पुगी बिरामीहरूलाई फलफूल वितरण गर्ने आयोजक संविधान दिवस 2083 मूल समारोह समिति इलाम.

भर्ना खुल्यो भर्ना खुल्यो। साविक देवी क्याम्पस हाल इन्द्रचन्द्र क्याम्पस बिर्तामोडमा बीबीएस प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 का लागि भर्ना खुल्यो। अनुभवी प्राध्यापक अंग्रेजी एवं नेपाली माध्यममा पठन पाठन हुने, न्यून शुल्कमा गुणस्तरीय शिक्षा, छात्रवृत्तिको व्यवस्था, आवश्यक पाठ्य पुस्तक निशुल्क साथै धरोटीमा प्राप्त गर्न सकिने, शान्त र अनुशासित वातावरणमा कक्षा सञ्चालन, मल्टिमिडियाको माध्यमबाट पठन पाठन, एमबीएस कार्यक्रम समेत एउटै प्राङ्गणमा रोजगारी सँगै अध्ययन गर्न सकिने, शैक्षिक भ्रमणको अवसर, विद्यार्थी परामर्श सेवा आदि विशेषता रहेको यस क्याम्पसमा बीबीएस प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ। सम्पर्क इन्द्रचन्द्र क्याम्पस बिर्तामोड 6 सुगम पेट्रोल पम्प दक्षिणपट्टि। सम्पर्क 9526065074, 9862745576, 9526075077।

0: खोरित रोग विरूद्ध पाँचौ चरणको खोप सञ्चालन सम्बन्धी अत्यन्त जरुरी सूचना। खोरित रोग फुट एन्ड माउथ डिजिज विश्वको सबैभन्दा सानो विषाणु भाइरसबाट खुरफट्टा जनावर जस्तै गाई भैँसी भेडा बाख्रा बंगुर आदिमा देखा पर्ने सरुवा रोग हो। यस रोगको रोकथाम तथा नियन्त्रणको लागि इलाम जिल्लामा रहेको सबै पालिकाहरूको वडाहरूमा खोरित रोग विरूद्ध खोप कार्यक्रम यही मिति 2083 असोज 2 गतेदेखि 2083 असोज 30 गतेसम्म सञ्चालन भइरहेको हुँदा सबै कृषकहरूलाई आफ्नो पशुहरूमा खोप लगाई खोरित रोग नियन्त्रणमा सहयोग गर्न अनुरोध छ। इलाम जिल्लामा सबै स्थानीय तहमा रहेको पशु सेवा शाखाहरू थप जानकारी बुझ्न परेमा पशु सेवा प्राविधिक मणि कुमार राई मोबाइल नम्बर 98511 36 122 भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलाम। इण्डियन वेलफेयर अन्तर्गत जिल्ला सैनिक बोर्ड इलामको अत्यन्त जरुरी सूचना। इण्डियन वेलफेयर इलाममा यही मिति 2083 साल असोज 6 र 7 गते अर्थात 22 र 23 सेप्टेम्बर सन् 2026 सिजनल पेन्सन क्याम्प शुरू हुन गइरहेको छ, जसमा भारतीय राष्ट्रदवास पेन्सन वितरण कार्यालय धरानबाट टोली आउने भएकाले इण्डियन भूपो तथा उहाँका आश्रितहरूको जीवित प्रमाणपत्र संकलन साथै मरुवा केस हेर्ने भएकाले सम्पूर्ण भूपो तथा उहाँका आश्रितहरूलाई जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। साथै नागरिकताको फोटो कपी हालसालै खिचेको पासपोर्ट साइजको फोटो पेन्सनरको फ्यामिली साथमा हुनुहुन्छ भने हालसालैको जोइन्ट फोटो र एक्लै हुनुहुन्छ भने सिंगल रातो ब्याकग्राउण्डको फोटो सहित उपस्थित हुन हार्दिक अनुरोध गर्दछौ। सम्पर्क जिल्ला सैनिक बोर्ड इलाम सेक्रेटरी सम्पर्क नम्बर 98019909002 फोन नम्बर 027520480 जिल्ला सैनिक बोर्ड इलाम। रेबिज विरूद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन हुने बारेको सूचना। इलाम जिल्लाको माइजोकमाई गाउँपालिका र सन्दकपुर गाउँपालिकाका विभिन्न स्थानहरूमा घर पालुवा र छाडा कुकुरहरूलाई रेबिज विरूद्धको निशुल्क खोप कार्यक्रम यही मिति 2083 भदौ 26 गतेदेखि असोज 9 गतेसम्म सञ्चालन हुने भएकाले आफ्नो घरमा पाल्नु भएको वा घर नजिकै रहेका कुकुरहरूलाई उक्त खोप कार्यक्रममा रेबिज विरूद्धको खोप लगाई रेबिज लाग्नबाट बचाऊ। आयोजक रेड पाण्डा नेटवर्क दीपज्योति युवा क्लब पाँच इलाम कार्यालय माइजोकमाई गाउँपालिका इलाम सन्दकपुर गाउँपालिका इलाम।
1: के तपाईँ प्लस टू ब्याचलर मास्टर्सको लागि एब्रोड जाने सोचाइमा हुनुहुन्छ? यदि त्यसो हो भने सिवाई रेट 95% माथि रहेको पूर्वी नेपालको उत्कृष्ट शैक्षिक संस्था बिरतामोड एजुकेशन फाउन्डेशनले आफ्नो सेवाहरू इलाम फिकल बुधबारी धुलाबारी सुरुङ्गा तथा बिरतामोडबाट विगत 10 वर्षदेखि निरन्तर प्रदान गर्दै आइरहेको छ। हाम्रो सेवाहरू जापान कोरिया अस्ट्रेलिया माल्टा फिनल्याण्ड युके क्यानाडा यूएसए का सम्पूर्ण डकुमेन्टेशन भिसा प्रोसेस करियर काउन्सिलिङ एउटै छानाबाट कोरियन भाषा इपिएस टपिक टपिक वन र टपिक टू का ग्यारेन्टी कक्षाहरू जापान भाषा N5 N4 N3 तथा JFT स्किल्स र इन्टरभ्यू का तयारी कक्षाहरू दैनिक भाषा जाँच परीक्षा सुविधा सम्पन्न स्मार्ट कक्षाहरू कोरियामा लामो समयसम्म अध्यापन गराउनु भएका प्रशिक्षकबाट अध्यापन गराउने विद्यार्थी भिसामा जानेहरूलाई कम्प्युटर तथा बारिस्टा क्लासहरू पनि निशुल्क साथै होस्टेलको सुविधा समेत प्रबन्ध गरिएको छ। तपाईँको उज्जवल भविष्यको सारथी बिरतामोड एजुकेशन फाउन्डेशन इलाम सम्पर्क 98 43 43 45 03 98 14 97 94 97 61 54 53 05।
2: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठुलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्वस्तरीय तथा अत्याधुनिक पेसिटी स्क्यान सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी रेडिएसन थेरापी सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौँ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड थापा बीएनसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942 023-535-942
3: पाइल्स फिस्टुला तथा फिसरको उपचार गर्न अब टाढा गइराख्नै पर्दैन। इलाम जिल्लामा नै वरिष्ठ सर्जन डाक्टरद्वारा बिना अपरेशन धमाधम सफल उपचार भइरहेको छ। यदि तपाईँलाई मलद्वार चिलाउने, पोल्ने, दुख्ने, मलद्वारमा मासु पलाएको, मलद्वारबाट रगत तथा पी पाउने, साथै मलद्वार बाहिर निस्केको आदि जस्ता लक्षणहरू देखिएको छ भने एक पटक अवश्य जाँच गराउनुहोला।
0: डाक्टर पाइल्सको असोज 4 गते आइतबार आउँदै हुनुहुन्छ।
3: यस्ता रोगहरू सुन्दा सामान्य जस्तो लागे पनि पछि यसले ठूलो जटिल समस्या निम्त्याउन सक्छ। बेलैमा उपचार गरे ठूलो समस्या र धेरै धनराशि खर्च हुनबाट पनि बच्न सकिन्छ। आधुनिक प्रविधिबाट उपचार गरिने भएकोले दुखाइ कम हुने, अस्पताल भर्ना भएर बस्नु नपर्ने तथा उपचार भइरहँदा पनि घरका सामान्य कामहरू गर्न सकिनेछ। इलाम सम्पर्क राजु श्रेष्ठ, माई मेडिकल हल, इलाम बजार, 027-523-165, 98446-15600, 98049-32600।
4: रेड पाण्डाको सुरक्षित बच्चा जन्माउने र हुर्काउने वातावरणको व्यवस्थापन गरौं। अहिलेको समय जेठ मसान्तदेखि भाद्र मसान्तसम्म रेड पाण्डाको बच्चा जन्माउने र हुर्काउने अवधि भएको हुँदा यस माइजोकमै सब डिभिजन वन कार्यालय, सन्दकपुर सब डिभिजन वन कार्यालय, इलाम सब डिभिजन वन कार्यालय, सूर्योदय सब डिभिजन वन कार्यालय, देउमे सब डिभिजन कार्यालयको कार्यक्षेत्र र डिभिजन वन कार्यालय इलाम अन्तर्गत रेड पाण्डाको वासस्थान भएको वन क्षेत्रमा रेड पाण्डाको बच्चा जन्माउने र हुर्काउने कार्य अवरोध हुने गरी वन प्रवेश, आवागमन, चरण, दाउरा घाँस संकलन, निगालो, मालिङ्गो तथा अन्य वन पैदावार संकलन, शिकार, ट्रेकिङ जस्ता कुनै पनि किसिमको रेड पाण्डालाई खलल पुग्ने क्रियाकलाप हुन नदिन स्थानीय तह, स्थानीय वन उपभोक्ता समूहहरू तथा संघ संस्थासँग समन्वय गरी स्थानीय स्तरमा व्यापक सूचना प्रवाह, अनुगमन, निरीक्षण र संयुक्त गस्ती गरी रेड पाण्डाको सुरक्षित बच्चा जन्माउने र हुर्काउने वातावरणको व्यवस्थापन मिलाउनु हुन अनुरोध गर्दछौ। रेड पाण्डा नेटवर्क, डिभिजन वन कार्यालय, इलाम, श्री दीप ज्योति युवा क्लब पास्टर, इलाम। निगालो, मालिङ्गो तथा अन्य वन पैदावार संकलन, शिकार, ट्रेकिङ जस्ता कुनै पनि किसिमको रेड पाण्डालाई खलल पुग्ने क्रियाकलाप हुन नदिन स्थानीय तह, स्थानीय वन उपभोक्ता समूहहरू तथा संघ संस्थासँग समन्वय

वन सम्बन्धीको सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई लामको आर्थिक वर्ष 2083-84 को लागि गाई जोन तथा अलैची जोन विकास सम्बन्धी वार्षिक कार्यक्रम क्रियाकलापहरू स्वीकृत भई आएकोले उक्त कार्यक्रममा सहभागी हुन चाहने कृषि फर्म कृषक समूह कृषि सहकारी तथा कृषि उद्यमीहरूले आफ्नो फर्म सूचीकृत तथा नवीकरण गरी कार्यक्रममा सहभागिताको लागि प्रस्ताव पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। सूचना सम्बन्धी विस्तृत जानकारीको लागि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई इलामको वेबसाइट piuilam.pmamp.gov.np हेर्नुहुन तथा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध छ। कार्यालयको सम्पर्क नम्बर 0247-523-808, सूचना अधिकारीको सम्पर्क नम्बर 9861-63-60-13। इकाई प्रमुख राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई इलाम। हैजा तथा झाडा पखाला नियन्त्रण र रोकथाम सम्बन्धी सूचना। हैजा तथा झाडा पखाला दूषित पानी र खानाबाट सर्न सक्ने रोग हुन्। यसबाट बच्न सबैले विशेष सावधानी अपनाऊ। रोकथामका उपायहरू: सफा तथा सुरक्षित पानी मात्र पिऊ, पानी शुद्धिकरण गरेर मात्र प्रयोग गरौं, खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुने बानी बसालौं, खाना राम्रोसँग पकाएर तातो र ताजा खाने गरौं, खानेकुरा छोपेर राख्ने र झिङ्गा तथा फोहोरबाट जोगाउने, खुल्ला ठाउँमा दिशा पिसाब नगर्ने र शौचालयको प्रयोग गर्ने, घर तथा वरपरको वातावरण सफा राख्ने, झाडा पखला भएमा तुरन्त जीवन जल खुवाउने र प्रशस्त झोल पदार्थ दिने, बच्चालाई झाडा पखला भएमा स्तनपान निरन्तरता दिने, दिशामा रगत आउने, लगातार बान्ता हुने, अत्याधिक तिर्खा लाग्ने, आँखा धसिने, अत्याधिक कमजोरी वा बेहोस हुने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्ने। मुख्य सन्देश: सफा र उमालेको पानी पिऊ, साबुन पानीले हात धोऊ, सुरक्षित खाना खाऊ, हैजा तथा झाडा पखला रोकाऊ। स्वास्थ्य कार्यालय इलाम। के तपाईँ ठूलो सपना र उज्यालो भविष्य बनाउने ठाउँ खोज्दै हुनुहुन्छ? अब यी सबै सपना साकार पार्छ वाल्मीकि लिंकन कलेज बिरतामोड झापामा। अब करियर ओरिएन्टेड प्रोग्राम बीआईटी बीएचएम बीबीए र एमबीए सीमित सिटमा भर्ना खुला भइसक्यो। ढिलो नगर्नुहोस्, सिट सीमित छ, सफलता असीमित छ। वाल्मीकि लिंकन, सपनाको साथी, भविष्यको बाटो। थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस्। वाल्मीकि लिंकन कलेज बिरतामोड, सम्पर्क 9015-99-88-03-53-23-73। वाल्मीकि लिंकन कलेज, तपाईँको भविष्य हाम्रो जिम्मा। बिरतामोड झापा। मनोकामना कलेज बिरतामोडको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। कक्षा 12 उत्तीर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना। विगत 27 वर्षदेखि बिरतामोड झापामा सञ्चालित यस मनोकामना कलेजमा बीबीएस प्रथम वर्ष, बीएड प्रथम वर्ष र बीए बीएसडब्ल्यू र मेजर इंग्लिश प्रथम वर्षमा भर्ना खुलिसकेको छ। हाम्रा विशेषताहरू: सुविधा सम्पन्न भौतिक पूर्वाधार, अनुभवी प्राध्यापकहरू, व्यवस्थित लाइब्रेरी, आन्तरिक परीक्षाहरू। सम्पर्क मनोकामना कलेज बिरतामोड झापा। फोन नम्बर 0351-2070, मोबाइल नम्बर 9856-72752, 9846-34490। बीबीएस बीएड र बीए बीएसडब्ल्यू नेपाली र अंग्रेजी दुवै माध्यममा पढ़ाई हुने यस मनोकामना कलेज बिरतामोडमा आफ्नो सीट समयमा नै सुरक्षित गर्नुहुन अनुरोध गरिन्छ। मनोकामना कलेज बिरतामोड झापा।

0: विनाशकारी बाढ़ी निम्त्याउन जलवायु परिवर्तन को ठूलो भूमिका रहेको एक वैज्ञानिक अध्ययन को निष्कर्ष अनि
1: दिमागले काम गर्दैन के गर्ने के नगर्ने रात पर्छ अनि रात पर्सी कहाँ जाउँ के गरौँ हुन्छ छोरीले जहिले बाबा मात्रै खोज्छ
0: पछिल्लो विपदमा प्रियजन गुमाएकाहरूको पीड़ाबारे सुन्नुहुनेछ एक रिपोर्ट तर शुरूमा आजका प्रमुख विश्व समाचार
2: गनी अन्सारीबाट समाचार सुन्नुहोस् पृथ्वीको सतहमा भण्डारण भएको ताजा पानी गम्भीर रूपमा घटेको संयुक्त राष्ट्रसंघले जनाएको छ नदी तथा तालहरू सुक्न थालेका र हिम नदीहरू संकुचित भइरहेका बिहिबार सार्वजनिक एउटा प्रतिवेदनमा उल्लेख छ पानीका स्रोत सम्बन्धी संयुक्त राष्ट्रसंघको वार्षिक प्रतिवेदनले पनि जलवायु परिवर्तनका कारण बढ़दो अनपेक्षित मौसमी प्रवृत्तिले बाढ़ी र सुक्खा दुवै निम्त्याउने औल्याएको छ पछिल्ला वर्षहरूमा 80% भन्दा बढ़ी प्रकोपहरू भएको खास गरी एसिया र अफ्रिकामा गम्भीर असर पर्ने प्रतिवेदनले चेतावनी दिएको छ क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले युरोपेली संघ ईयूसँग व्यापक रणनीतिक साझेदारी बढ़ाउनु पर्ने भन्दै त्यसले लोकतन्त्रको किरण ल्याउने बताएका छन् युरोपेली संसदलाई सम्बोधन गर्ने क्रममा उनले क्यानाडालाई ईयूको एसोसिएट सदस्य बनाउने प्रस्तावको स्वागत गरे कार्नीले व्यापार प्रतिरक्षा र प्रविधि सहितका क्षेत्रमा सहकार्य बढ़ाउनु पर्नेमा जोड़ दिँदै क्यानाडाले युरोपको ऊर्जा आवश्यकता पूर्तिमा सघाउन सक्ने उल्लेख गरे क्यानाडा र ईयूले आफ्ना नागरिकलाई एकसाथ छत्रछाया प्रदान गर्न सक्ने भन्दै कार्नीले भने यो सार्वभौमत्वको कुरा हो यो हामी कसरी जिउन चाहन्छौं भन्ने कुरा हो यो स्वतन्त्रताको कुरा हो जसका लागि हामी हरेक दिन लड्छौं क्यानाडाका प्रधानमन्त्री ईयूसँग नजिक भए थप ट्यारिफ लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी अस्वीकार गर्दै कार्नीले क्यानाडाले कोसँग सम्झौता गर्न पाउँछ भन्ने कुरामा अरूले दबाव दिन नसक्ने बताए दक्षिण अफ्रिकाको प्रहरीले राजधानी जोहानेसबर्गदेखि पूर्वमा पर्ने इकुरहुलेनीमा अर्की एक महिलाको शव फेला पारेको छ दुई महिनाको अवधिमा फेला पारिएको यो नौ शव हो अर्धनग्न र घाँटी काटिएको अवस्थामा पछिल्लो शव फेला पारिएको हो सो क्षेत्रमा जारी हत्या श्रृंखलाले मानिसहरूमा क्रोध र डर दुवै निम्त्याएको छ एक श्रृंखलाबद्ध हत्यारले पछिल्ला हत्याहरू गरिरहेको हल्ला भए पनि प्रहरीले त्यसको पुष्टि गरेको छैन प्यालेस्टिनी अथोरिटीले आफ्ना राष्ट्रपति महमूद अब्बासलाई भिसा नदिने अमेरिकी कदमको निन्दा गर्दै त्यो असंगत भएको टिप्पणी गरेको छ लगातार दुई वर्षदेखि अमेरिकाले अब्बास र प्यालेस्टिनी अधिकारीहरूलाई न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनबाट वञ्चित गराउँदै आएको छ ट्रम्प प्रशासनले प्यालेस्टिनी अथोरिटी र प्यालेस्टाइन लिबरेशन अर्गनाइजेशनमाथि आतंकवादको प्रशंसा गरेको आरोप लगाएको छ र भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशको उच्च अदालतले इस्लाम धर्म अपनाएका र मुस्लिम महिलासँग बिहे गरेका एक पुरूषमाथि लगाइएका प्रतिबन्धहरू हटाउन आदेश दिएको छ आफ्ना बुवाको इच्छा विपरीत बिहे गरेपछि आफूलाई कानूनी प्रतिबन्धमा राखिएको भन्दै आयुष मलिकले अदालतको ढोका ढकढक्याएका थिए गलत ढंगले छोरालाई प्रभावित पारिएको भन्दै उनका बुवाले धर्मान्तर विरूद्धको कानून बमोजिम निवेदन दिएका थिए तर अदालतले धर्म रोज्न र इच्छा अनुसार बिहे गर्न आयुष स्वतन्त्र रहेको निर्णय सुनाएको छ यो बीबीसी नेपाली सेवा हो
0: साँझपखमा पुनः स्वागत छ पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णवीरमा सड़क भाँचिएसँगै 2.5 साता भन्दा बढ़ी समय अवरूद्ध भएको काठमाडौँ जोड़िने मुगलिन नौबिसे खण्डको सड़क आज बिहिबारबाट दुईतर्फी सञ्चालनमा आएको छ भोटेकोशी त्रिशुली बाढ़ीको मार खेपेको उक्त सड़क भदौ 14 गतेदेखि अवरूद्ध हुँदा संघीय राजधानीको यात्रा र बजार नराम्रोसँग प्रभावित बनेको थियो खास गरी काठमाडौँ उपत्यकाका लागि मुख्य लाइफलाइन भएकाले अधिकारीहरूले पुरानो संवेदनशील पहिरो क्षेत्रमै भित्तो काटेर अस्थायी उपाय निकालिएको बताएका थिए यसै विषयमा हामीले केही बेर अघि सड़क विभागका महानिर्देशक विजय जयसीलाई सम्पर्क गरी शुरूमा उनलाई अस्थायी तरिकाको यो बाटो अब कहिलेसम्म चलाउने योजना छ भनी सोधेका छौ
3: कृष्णवीर चाहिँ पहिलादेखि नै हामीलाई 50 सालतिर पनि अलिकति समस्या दिएको हामी हो यसमा चाहिँ हामीले विभिन्न प्रविधि गराएर करिकरी स्टेबलाइज गरेका थियौँ हामीले र यति चाँडै यो हालतमा पुग्ला बिग्रिएला भनेका थिएनौँ तर एकदम अकल्पनीय बाढीले गर्दा यसको तलको टोवालहरू बगाएर यो माथि क्र्याक भएर यो ड्यामेज हुन पुगेको हो यो अहिलेलाई यो टेम्पोररी रूपमा खोलागेको हो अब यसमा विज्ञहरूले दिएका विभिन्न विकल्पहरूमा पनि हामी यसलाई हालेर यसलाई स्क्यानिङ गर्छौँ। अझ यही भिरलाई तलदेखि पो वालहरू उठाएर यसको परमानेन्ट हुने गरेर पनि हामी काम गर्छौँ। यसको दीर्घकालीन उपायहरू त्यता पनि काम गर्न थालिसकेका छौँ।
0: थालिसकेको भन्नुभयो, के कस्ता विकल्पहरू हेरिएको छ या काम भइरहेको छ?
3: तत्काललाई चाहिँ हामीले यसको ठिक अगाडिबाट फिसलिङबाट बेनिघाटसम्म जाने करिब 20 किलोमिटर जति बाटो छ, त्यहाँ 1.5 किलोमिटर जति ट्र्याक खोल्न लागि छ। अरू चाहिँ एउटा मोरलिस्ट ट्र्याक चाहिँ भएको अवस्था छ, त्यो 1.5 किलोमिटर ट्र्याकको लागि हामीले ठेकाइ रस्तामा गएर काम सुरु गरिसकेका छौँ र बाँकीलाई बाटोलाई पनि हामी अब वाइडनिङ गर्दै जान्छौँ र अझ एक किसिमलाई काटेर भित्रबाट सुरुङ बनाउने अथवा यसको अगाडिपट्टि 63 पारिपट्टि दुईवटा पुल र भाइडक्ट बनाएर विकल्प गर्ने र यो
0: बाइपासको रूपमा भन्नुभएको
3: गर्ने भनेर हामीले काम गरिरहेको
0: छौँ। तपाईँहरूले अब कृष्णभिरको यो खुलाए पनि पृथ्वी राजमार्गको त्यस खण्डमा विभिन्न ठाउँमा चाहिँ एकतर्फी भएको जो अवस्था छ, बाटोहरू शीतल बजार, जवान खोला, गल्छी, महेश खोला, धेरैतिर बैरेनी, धेरैतिर अब समग्र त्यो खण्डकै पनि त्यसले कति मार खेपेको छ, त्यो भोटेको सी त्रिशुली बाढीको थाहा छैन, समीक्षा गरेर त्यो सुरक्षाको बाटोबाट हेर्नुपर्ने अवस्था पनि हो कि?
3: कृष्णभिर जस्तै अरू यहाँले भनेको अरू ठाउँहरू त्यसको असामान्य अवस्था छैन तर तिनको लागि पनि हामीले वैकल्पिक त्रिशुलीको पारिपट्टिबाट पनि अहिले त करिब करिब एउटा कोरिडोरै स्थापना भइसकेको छ, स्थानीय निकायले बाटो बनाउनु भएको छ। अरू त हामीले सबै नै जग्गा प्राप्ति गरेर जाँदाखेरि हामीले जग्गा प्राप्तिमा ठुलो कस्ट हुने लाग्ने थियो, अब त्यसलाई चाहिँ नि पर्मानेन्ट बाटो बनाउनु पनि सहज हुने आकलन गरेको छ।
0: जस्तो यसबीचमा जुन वैकल्पिक बाटोहरू तपाईँहरूले सुझाउनु भएको थियो हेटौँडा हुँदै, खास गरी ती बाटोहरू प्रयोग गर्न अहिले पनि सुझाव दिनुहुन्छ कि यो पुलहरू भर पर्दा हुन्छ यो पृथ्वी राजमार्ग खण्डमा?
3: त्रिभुवन राजपथ र कान्ति लोकमार्ग त्यहाँ पनि जहाँ समस्या भएको थियो यो लामा बुलेटहरू लामालाई, त्यसलाई पनि हामी अहिलेको समय पनि त्यसलाई पनि अझै मर्मत गर्छौँ।
0: पृथ्वी राजमार्गको उक्त खण्ड चाहिँ एकदम लाइफ लाइनकै रूपमा राजधानीको लागि रहेछ भने त यसपल्ट पनि झन् प्रष्ट देखियो, अत्यावश्यक दैनिक सामानहरूकै आपूर्तिमा समस्या पर्यो भनेपछि काठमाडौँ जोडिने विकल्पहरू, भरपर्दा विकल्पहरू धेरैतिरबाट आवश्यकता रहेछन् भनी देखियो।
3: जस्तो डिपी हाइवे
0: त्यो पनि अहिले बिग्रेर भर पर्दो छैन,
3: अहिले रिहाब गरिरहेको छौँ, अब डिपी हाइवे पनि तयार छ। मुख्य विकल्प चाहिँ यो फास्टट्याग र डिपी हाइवे नै हुन् र कान्ति लोकपथ पनि हामीले करिब 4 किलोमिटर मात्रै समस्या थियो बाटो।
0: तर ती राजमार्गहरूमा लामो समयदेखि पहिरोको समस्या, सानो मोडहरूको समस्या, त्यसमा त काम भएको देखिया थिएन नि त?
3: कान्ति लोकमार्गमा ती पहिरोहरू पनि अहिले स्ट्यान्डिङ गर्नलाई ठेकाहरू लगाएर कामहरू भइरहेका छन्। त्रिभुवन राजपथ चाहिँ धेरै पहिला बनेको बाटो, त्यहाँ पनि हामीले घुम्तीमा पनि नोज कटिङ गरेर धेरै ठाउँ त वाइडिङ गरिरहेकै छौँ। त्यहाँ भएको अझै केही अस्थायी पुलहरू, कम लोड लाने पुलहरू पनि छन्, तिनलाई पनि हामीले विकल्प पनि हामीले अझै बढाउँदै लानुपर्ने त अब अझ यो अहिलेको डिजास्टरबाट भयो नै।
0: अन्तिममा अब यो कृष्णभिरको जुन विकल्पको हामीले विभिन्न कुराहरू गरिरहेको छौँ, त्यो चाहिँ अर्को वर्षा अगाडि हुने सम्भावना कतिको छ? कुनै एक विकल्प
3: अर्को वर्षा अगाडि हामी त्रिशुलीको तलबाट टो वाल लाएर यसलाई अझै हामी चाहिँ बलियो बनाउँछौँ, यसलाई फिसिङबाट बेनिघाट, त्यसलाई यो आगामी आउँदो वर्षसँग हामीले एउटा भरपर्दो वैकल्पिक रूपबाट विकास गर्छौँ। टनेल भाइरहेको थियो त्यो अलिक त्यसलाई चाहिँ अलिक समय लाग्छ।
0: उनी थिए सडक विभागका महानिर्देशक विजय जयसी। यो बीबीसी नेपाली सेवा हो। रसुवा, नुवाकोट र धादिङ जिल्लामा रहेका 29 होल्डिङ सेन्टरमा 2000 भन्दा धेरै विस्थापितहरू अस्थायी रूपमा बसिरहेका छन्। 3 साता अघिको विनाशकारी बाढ़ीले तीमध्ये धेरैको धन सम्पत्ति मात्र लगेको छैन, कयौंका परिवार बिथुली दिएको छ। नुवाकोटका होल्डिङ सेन्टरमा उनीहरूका पीड़ा सुन्न पुगेकी थिइन् हाम्रो साथी शक्तिमाया तामाङ।
4: मैलुङ बस्दै आएकी सुशीला तामाङको जीवन सोचे जस्तै चलिरहेकोमा 10 गते आएको बाढ़ीले जिउने सहारा खोसेपछि हिजो आजको दिन कसरी बितिरहेको छ आफैलाई केही थाहा नभएको बताइन्। कमाएर ल्याउने श्रीमान बाढ़ीमा बेपत्ता भएपछि साथमा भएको 2 सन्तानको पालन पोषण र शिक्षाको जिम्मेवारी उनको काँधमा आएको छ।
1: आफूले थाहा होइन, दिमागले काम गर्दैन, के गर्ने के नगर्ने, रात पर्छ अनि रात पर्सि कहाँ जाउँ के गरौँ हुन्छ। छोरीले जहिले पाएमा मात्रै खोज्छ भोलिको दिन गएर कस्तो हुने हो।
4: होल्डिङ सेन्टरमा बस्दै आएको मिलन तामाङले विनाशकारी बाढीमा 3 छोरी र श्रीमती गुमाए, अबको दिन कसरी जिउने कुनै योजना छैन। उनले भने
5: यस्तै हो, म त एक्लै हो, अलिअलि खाने बस्ने के सोध्ने माने थाम्दै सक्ने बाउ आमा छ, अलिकति यस्तै बाल्नु पर्यो के गर्ने।
4: विस्थापित भएर होल्डिङ सेन्टरमा बस्दै आएका छेनाम तामाङलाई श्रीमतीको यादले पिरोनले बताए। उनले भने सुख दुख गरेर परिवार चलाउँदै आएको थियो, छिनभरमै भविष्यको मिठा मिठा सपनाहरू बगायो।
6: उसले माया दया गरेको खानु पकाएर दिने याद पनि आउँछ, आँसु पनि झरिरहेछ। अर्काले भन्यो भने कसरी भन्नु जाने, ऊ फर्केर आउँदैन, मैले पनि आँगाले देख्दैन, त्यस्तो भएर धेरै चिन्ता भएर।
4: होल्डिङ सेन्टरमा बस्दै आएका आफूहरू दिनभर साथीहरूसँगको घुलमिलमा बित्छ, तर सुत्ने बेला भयो पाएपछि विगत र भविष्य सम्झेर निदाउन नसक्ने गरेको उनीहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: नेपाल र तिब्बतको सीमावर्ती क्षेत्रमा विनाशकारी बाढ़ी उत्पन्न हुने गरी चट्टान सहितको हिमपहिरो जानुमा जलवायु परिवर्तनको भूमिका रहेको हुन सक्ने निष्कर्ष एउटा वैज्ञानिक अध्ययनले निकालेको छ। उक्त अध्ययनकी सहलेखिका तथा इम्पेरियल कलेज लन्डनकी जलवायु विज्ञ डाक्टर फ्रेडरिके ओटोले उनकै शब्दमा यस विपत्तिका लागि आधार तयार पार्न मानव सृजित जलवायु परिवर्तनले भूमिका निर्वाह गरेको कुरामा कुनै शंका नरहेको बताइन्। वर्ल्ड वेदर अट्रिब्युसनले गरेको अध्ययनका अनुसार यो विपत्ति बढ्दो तापक्रम, पातलिँदै गएका हिमनदी, पग्लिँदै गएको अत्यधिक चिसोका कारण जमेको भूमि र पहिलेदेखि विद्यमान भौगोलिक दुर्बलताका कारण सिर्जित मिश्रित घटनाको परिणाम थियो। कृषि, वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता तथा जलवायु परिवर्तन महासंघका प्रमुख महेश्वर ढकालले यस अध्ययन नेपालको विपद जलवायु जन्य भएको अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित गर्न सघाउने एउटा आधार बन्ने बताउँछन्।
7: यो रिपोर्टले नेपालको जुन भोटेपछिको जलवायु परिवर्तनको प्रलय भनौ अथवा विपद जुन बिहोर्नु पर्यो यसमा कतिपयले चाहिँ यो जलवायु जन्य नै हो कि होइन भन्ने कुराको आशंका पनि गरेको पृष्ठभूमिमा यो रिपोर्ट एक हदसम्म यो जलवायु जन्य हो भनेर प्रमाणीकरण गर्नमा सहयोग छ भन्ने मेरो विचार छ। यद्यपि यसको सन्दर्भमा अध्ययन अनुसन्धान गरेर संख्यात्मक अथवा क्वान्टिटेटिभ भेरिफिकेसन गर्ने धेरै कुराहरू बाँकी छ। अहिले जुन किसिमको रिपोर्टहरू आयो यसले एक हदसम्म यसले हाम्रो जलवायु न्यायको कुरालाई यसमा टेकेर अगाडि बढ्न एउटा आधार दिन्छ भन्ने मेरो विश्वास छ।
0: त्यसपछिका थप प्रक्रियाहरू चाहिँ के हुन्छन्? एउटा आधार तपाईँले जुन भन्नुभयो, बाँकी प्रक्रियाहरू चाहिँ जुन क्षतिको नोक्सानीको क्षतिपूर्ति पाउने कुरामा चाहिँ
7: राष्ट्रिय विपद न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जुन किसिमको अध्ययन गरेर प्रतिवेदनहरू ल्यायो, अमेरिकी डलरको पुग्न पुग 5 बिलियनको हाराहारीमा जुन क्षति देखिया छ,
0: 7 खर्ब 3 नेपाली रुपियाँ,
7: त्यस्तै गरी अझ गहिरो आर्थिक क्षेत्रको हानि नोक्सानीमा जुन हामीले बिहोरेका छौं, हाम्रा बाल बच्चाहरू सुजना पाएका छैनन्, बिरामीहरू अस्पतालमा घाइते छन्, तिनका परिवारहरूमा एउटा स्ट्रेस परेको छ र थुप्रै हामीले जैविक विविधताका कुरा, हाम्रा सांस्कृतिक धरोहरका कुरा, यी धेरै यति चिजहरू गुमाएका छौँ कि तिनको मूल्याङ्कन गर्न अझै बाँकी छ। अब सम्माननीय प्रधानमन्त्रीज्यूको निकट संयुक्त राष्ट्र संघको महासभामा हुने सम्बोधन, त्यसपछि जलवायु परिवर्तनको पूर्व तयारी सन्दर्भमा हुने सम्मेलन र 31 जलवायु सम्मेलन र यसलाई एउटा जलवायु न्यायसँग जलवायु वित्तसँग जोडेर लानेर यसलाई चाहिँ नेपालले जलवायु न्याय प्राप्त गर्ने आधारको रूपमा प्रयोग गर्नुपर्छ भन्ने कुरामा सबैको एकमत छ।
0: कृषि, वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता महेश्वर ढकाल, नेपाली अधिकारीहरूले बाढ़ीमा परि सम्पर्कविहीन भएका मानिसहरूको संख्यामा संशोधन गरी 6150 पुर्याएकै बेला यो निष्कर्ष सार्वजनिक भएको हो। हालसम्म भेटिएका शवहरूको संख्या 1400 सेरोफेरोमा छ भने हजारौं मानिसहरू विस्थापित भएका छन्। अर्को साता न्यूयोर्कमा संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुँदा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले हालैको विपत्ति र जलवायु न्यायका बारेमा कुरा उठाउने अपेक्षा गरिएको छ। तपाईँ नेपालका विभिन्न एफएम स्टेशनहरूबाट बीबीसी नेपाली सेवाको साझा पख सुनिरहनु भएको छ। एउटा विषय संक्षेपमा, राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आफ्नो 36 प्रतिवेदन पेश गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यो वर्ष पनि सबैभन्दा धेरै भ्रष्टाचारका उजुरी स्थानीय तहबारे आएको जनाएको छ। आयोगका अनुसार स्थानीय तहबारे 20,000 भन्दा बढ़ी र संघीय सरकारबारे 15,000 भन्दा बढ़ी उजुरी गएको आर्थिक वर्षमा आयोगमा परेका थिए। प्रतिवेदनबारे आयोगका प्रवक्ता सुरेश न्यौपाने,
8: खास गरी स्थानीय तहसँग सम्बन्धित उजुरी बढ़िरहेको अवस्था छ, यो पूर्वाधारसँग सम्बन्धित, शिक्षासँग सम्बन्धित गरी करिब करिब 50% हारिमा स्थानीय तहसँग सम्बन्धित उजुरी रहेको अवस्था छ।
0: सबैभन्दा धेरै उजुरी काठमाडौँ महानगरपालिकासँग सम्बन्धित रहेको आयोगले जनाएको छ। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
9: Let present. Details of all our services are at bbcworldservice.com.

0: भिरको अस्थायी बाटो आज बिहिबारबाट खुला, सड़क विभागका प्रमुख भन्छन्।
1: अर्को वर्ष अगाडि हामी त्रिशुलीको तलबाट वाल लाएर यसलाई अझै हामी बलियो